0: 인터플러 짤메가 헐
1: 눈나말라요
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 MHz मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा

0: नमस्कार, शुभभरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 7 गते बिहिबार, ईस्वी सम्वत जुलाई 23 तारिक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146, रौद्रनामको सम्वत सरह। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज आषाढ शुक्ल पक्षको नवमी तिथि बिहानमा 8:50 त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा विशाखा रातिमा 3:55 त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्भ आदि योगमा शुक्ल 42:44 त्यसपछि शुभ योग लाग्नेछ। कर्णमा तैतिला अहोरात्र रहनेछ। आनन्द आदि योगमा आज परवर्द योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिन मान 33:54 अर्थात 13:35 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:23 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:56 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 2:02 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 12 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै बलागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि व्यक्तिहरूको लागि आज पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। घरका साना सदस्यहरूको प्रगतिले मन हर्षित हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ भने कुनै महत्वपूर्ण निर्णयमा परिवारको पूर्ण समर्थन रहनेछ, साथ पनि रहनेछ। स्वास्थ्य निकै सबल रहने देखिन्छ। प्रेम जीवनमा रोमान्स र सामिप्यता बढेर जानेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै उपलब्धिमूलक रहने देखिएको छ। शत्रुहरू परास्त हुने दिन पनि रहेको छ। कार्यक्षेत्रमा तपाईँको क्षमता र कार्यकुशलताको निकै राम्रो चर्चा हुनेछ। व्यावसायिक प्रतिस्पर्धामा तपाईँले जित हासिल गर्न सक्नुहुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज वैदेशिक व्यापारमा लागेका व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्ने दिन रहेको छ। दाम्पत्य जीवनमा आपसी समझदारी र प्रेम बढ्नेछ। घरमा कुनै उत्सव अथवा पाहुनाको आगमनले खुसियाली छाउनेछ। चन्द्रमाको प्रभावले मानसिक रूपमा निकै सन्तुष्ट अनुभव हुनेछ। विद्यार्थीका लागि आजको दिन विशेष रहनेछ। कडा मेहनतको उचित प्रतिफल प्राप्त हुने दिन रहेको छ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। यात्रा गर्दा खानपानमा केही सावधानी अपनाउनुहोला, तर ऋण र नगद सापटी दिने काम आज नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज घरका सानातिना कुराले मनमा चिन्ता बढाउनेछ। चन्द्रमाको प्रभावले सन्तानको व्यवहारमा सुधार ल्याउन अलि बढी मेहनत गर्नुपर्ने देखिएको छ। प्रेम सम्बन्धमा सामान्य उतार चढाव आउनेछ, सतर्क हुनुहोला। विद्यार्थीका लागि पनि आज कडा मेहनतको आवश्यकता रहेको छ। वैदेशिक अध्ययनका लागि केही समय धैर्य गर्न आवश्यक छ। आर्थिक रूपमा खर्चको मात्रा बढ्न सक्ने भएकाले पारिवारिक वातावरणमा पनि तनाव उत्पन्न हुनेछ, तर आज धार्मिक यात्रा र घरमा शुभ कार्य गर्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज सन्तान अथवा विद्यार्थी पक्षबाट सुखद समाचार सुन्न पाइनेछ। चन्द्रमाको प्रभावले मनमा प्रसन्नता र शरीरमा स्फूर्ति रहनेछ। प्रेम जीवनमा नयाँ आयाम थपिनेछ। मन मिल्ने साथीसँग गहिरो कुराकानी हुने सम्भावना रहेको छ। विद्यार्थी वर्गका लागि अध्ययनमा एकाग्रता बढ्नेछ। नयाँ शैक्षिक उपलब्धि हात लाग्नेछ। कार्यक्षेत्रमा तपाईँको नयाँ सोचले निकै राम्रो काम गर्नेछ। शेयर बजारमा गरिएको लगानीले राम्रो नतिजा दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज स्वास्थ्य निकै राम्रो रहनेछ। चन्द्रमाको प्रभावले दाजुभाइ तथा दिदीबहिनीबाट विशेष सहयोग मिल्नेछ। राजनीति तथा समाज सेवामा तपाईँको लोकप्रियता बढेर जानेछ। धार्मिक कार्यमा सहभागी हुन पाउनुहुनेछ। खेलकुद र व्यायाममा रुचि बढ्ने दिन रहेको छ भने प्रेम जीवन निकै रमाइलो रहनेछ। नयाँ साथीहरू थपिनेछन्। सामूहिक कार्यमा सफलता मिल्ने ग्रहयोग रहेको छ। नयाँ कार्यको शुरूआत गर्न आजको समय निकै शुभ रहेको छ। आर्थिक लाभको बलियो योग पनि रहेको छ। व्यापारमा उल्लेखनीय प्रगति हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज दैनिक खर्चमा वृद्धि हुनेछ। पारिवारिक सम्बन्धमा केही तनाव बढ्न सक्ने देखिन्छ। चन्द्रमाको प्रभावले आफन्तसँगको व्यवहारमा सजगता अपनाउन आवश्यक छ। मानसिक रूपमा केही चिन्ताले तपाईँलाई सताउन सक्छ। स्वास्थ्यमा पनि सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। प्रेम जीवनमा भने नयाँपन महसुस हुने देखिएको छ। विद्यार्थीका लागि कडा परिश्रमले मात्र नतिजा प्राप्त हुनेछ। कला र संगीतमा रुचि बढ्नेछ भने तपाईँलाई मानसिक तनावबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा केही नयाँ अवसर आउने दिन पनि आज रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज घरमा मांगलिक कार्यको चर्चा चल्नेछ। सन्तानको प्रगतिले तपाईँको मनमा खुसी छाउनेछ। चन्द्रमाको प्रभावले तपाईँको पनि सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। आफ्नो दैनिक कार्यतालिकामा केही रचनात्मक काम थप्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहने देखिएको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै फलदायी रहने देखिएको छ। विदेश यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अगाडि बढाउँदा निकै राम्रो हुने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज बोलीमा नियन्त्रण नहुँदा प्रियजनसँगको सम्बन्ध बिग्रिन सक्नेछ। चन्द्रमाको प्रभावले दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा पनि तपाईँ सजग हुनुपर्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने ग्रह गोचर रहेको छ। प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्ने पनि देखिएको छ। जीवनसाथीको भावना बुझ्न प्रयास गर्न राम्रो हुनेछ। आजको दिन चुनौतीपूर्ण रहे पनि कडा मेहनतले नतिजा सुधार गर्न सक्नुहुनेछ। धार्मिक यात्राको योजना बन्न सक्नेछ, जसले मानसिक रूपमा पुनर्जीवित बनाउने देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज परिवारमा खुसीको खबर सुन्न पाइनेछ। मित्रवर्गसँग पनि भरपूर सहयोग र साथ पाइनेछ। चन्द्रमाको प्रभावले अपरिचित व्यक्तिको सल्लाहले फाइदा पुग्ने देखिन्छ। मानसिक रूपमा शान्त र शारीरिक रूपमा सक्रिय महसुस गर्न पाउनुहुनेछ। नियमित व्यायामलाई निरन्तरता दिनुहोला। प्रेम जीवनमा मधुरता छाउनेछ। विद्यार्थीका लागि नयाँ विषयको अध्ययन शुरू गर्न अनुकूल समय रहेको छ। रचनात्मक कार्यमा संलग्न हुनाले मानसिक तनाव कम हुनेछ। प्रियजनसँगको यात्रा रमाइलो र उपलब्धिमूलक रहने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज अनावश्यक खर्च बढ्न सक्ने ग्रह गोचर रहेको छ।

0: यसहरूको आशीर्वादले तपाईँको आत्मबल बढाउनेछ। शारीरिक व्यायाम र योग अभ्यासमा मन जानेछ। बाहिरी खानपानमा अलि बढी सतर्क हुनुहोला। मानसिक रूपमा पनि शान्तिको अनुभूति हुने देखिन्छ। प्रेम जीवनमा नयाँपन र रोमान्सको अवसर मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आज घर जग्गाको कारोबारीले सचेतना अपनाउनु पर्ने देखिन्छ। घर परिवार भित्रको वातावरणलाई सौहार्दपूर्ण बनाउन पूर्ण प्रयास गर्नुहोला। चन्द्रमाको प्रभावले पेट सम्बन्धी समस्याले सताउन सक्ने देखिन्छ। प्रेममा पनि केही दूरी बढ्न सक्ने ग्रह गोचर रहेको छ। विद्यार्थीका लागि ध्यान केन्द्रित गर्न केही समय लाग्नेछ, कठिन पनि हुनेछ। आज हतारमा कुनै पनि निर्णय नलिनुहोला। धैर्यताका साथ गरिएको कामले मात्र दीर्घकालीन फल दिनेछ। अनावश्यक विलासिताका वस्तुमा खर्च बढ्नाले बजेट बिग्रिन सक्छ, सचेत हुनुहोला। आज आर्थिक संकट टार्न मितव्ययी बन्न आवश्यक रहेको छ। राशिफलबारे जानकारी सँगै बलागु आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्नुहोला। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण, पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ व्यापारी र यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ व्यापारी र यात्राको थालनी गर्न सक्नुहुनेछ। त्यस्तै अर्को धार्मिक उपायमा घर नजिक रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ व्यापारी र यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ दिवेला बिहानमा 5:15 छ 6:58 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 6:58 8:42 रोग बेला रहनेछ। बिहानमा 8:42 10:25 उद्योग बेला रहनेछ। बिहानमा 10:25 12:09 चर बेला रहनेछ। मध्याहमा 12:09 दिनमा 1:52 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:35 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:35 5:19 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:19 साँझमा 7:02 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 7:02 8:19 रोग बेला रहनेछ। साँझमा 8:19 9:35 उद्योग बेला रहनेछ। राति 9:35 10:52 चर बेला रहनेछ। राति 10:52 12:09 लाभ बेला। राति 12:09 1:26 अमृत बेला रहनेछ। राति 1:26 2:42 काल बेला। राति 2:42 3:59 समय चर बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:15 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय। दिनमा 1:30 3 बजेसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हाती मानो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856001186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
4: टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा

0: नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103 थुप्लो 4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पर्यटकको केन्द्र फेवाताल, प्लास्टिक जन्य फोहोरले कुरूप, अब सरसफाई अभियानमा त पर्याप्त नहुने सरकारवालाको भनाई। अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहित गर्न पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय स्तरबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट। रवि लामिछानेलाई झरोटीमा छाड्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष नियुक्ति। विपद व्यवस्थापनमा सरकारको तयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूद्वारा सार्वजनिक महत्वका प्रस्ताव दर्ता। एक क्याब क्षेत्रमा वर्षमै 30 पर्यटकको मृत्यु, लेख लागेर सबैभन्दा धेरै 25 जनाले ज्यान गुमाए। मधेसमा नेकपालाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनको ठूलो क्षति बिहोर्नु पर्यो प्रचण्डको जिकिर। पार्टीका तामै कांग्रेस नेताहरूको जोड, साउन 29 राष्ट्रिय भेला आह्वान। नेपाली मुद्रा कमजोर हुँदा ऋणमा थपियो 1,67,000,000,000,000 बार, सार्वजनिक ऋण 29,75,000,000,000 नाग्यो। र विश्वकप लिग 2 जित्ने पर्ने दबावका साथ नेपाल आज नेदरल्याण्डसँग भेट्दै। अब सुनौ सुरा समाचार। गर्मीयाम शुरू भएसँगै फेवातालमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ़ेको छ। शीतल हावा, तालमा तैरिएको डुंगा र हिमालको मनमोहक प्रतिविम्ब अवलोकन गर्न दैनिक हजारौं पर्यटक पोखरा पुगिरहेका छन्। बेगनास रूपा र पातले छाँगोमा पनि पर्यटकको भीड़ बढ़े पनि फेवाताल नै सबैको पहिलो रोजाई बनेको छ। तर पर्यटकको आकर्षकको केन्द्र बनेको फेवाताल अहिले प्लास्टिक जन्य फोहोरले कुरूप बन्दै गएको छ। तालको सतहमा पानीको बोतल, प्लास्टिकका झोला, चप्पल लगायतका नकुहिने फोहोर तैरिरहेका छन् भने किनारमा थुप्रिएको फोहोरले डेम साइड क्षेत्रको सौन्दर्यता समेत बिगारेको छ। स्थानीयका अनुसार फेवातालले वर्षौंदेखि ढल, मिसावट, अतिक्रमण र प्लास्टिक फोहोरको समस्या झेल्दै आएको छ। सरसफाई अभियानका क्रममा निकालिएका फोहोर समयमै व्यवस्थापन नगरी किनारमै छोडिदिँदा अभियानको प्रभाव समेत कमजोर बनेको उनीहरूको गुनासो छ। पोखरा महानगरपालिका, टोल विकास संस्था र विभिन्न सामाजिक संघ संस्थाले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आए पनि दीर्घकालीन समाधान भने देखिएको छैन। पर्यटनको प्रमुख आधार मानिने फेवातालको सुन्दरता जोगाउन अब सरसफाई अभियान मात्र पर्याप्त नहुने सरकारवालाको भनाइ छ। फोहोरको वैज्ञानिक व्यवस्थापन, ढल नियन्त्रण, प्लास्टिक प्रयोगमा कडाई र जनचेतना अभिवृद्धि नगरे फेवातालको प्राकृतिक सौन्दर्य र पर्यटन दुवै जोखिममा पर्ने चेतावनी दिएको छ। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा सहुलियत दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले 85 साल भदौ 7 लागू हुने गरी दुवै विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% छूट दिने निर्णय गरेको हो। साथै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट प्रदान गरिनेछ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार अन्तर्राष्ट्रिय उडान आकर्षित गर्दै दुवै विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यो निर्णय गरिएको हो। सरकारले लामो समयदेखि अपेक्षा अनुसार अन्तर्राष्ट्रिय उडान हुन नसकेका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन सहुलियतको नीति अघि सारेको हो। साथै सरकारले गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले गुठी संस्थानको प्रशासकमा शैलजा राजकुमारलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ। बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतका अध्यक्षकामा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ। मन्त्री परिषदले मिटर ब्याज पीड़ितसँग साउन 1 भएको सम्झौता अनुमोदन गर्दै मिटर ब्याजसँग सम्बन्धित अर्जी लिखितलाई आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। त्यसै गरी आर्थिक ऐन 2083 अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि बैठकले गरेको हामीलाई खबर प्राप्त भएको छ। सुनौ सरकारका प्रवक्ता एवं संचार मन्त्री सत्मित पोखरेलको यो भनाई जस्ताको तस्तै।
1: आज मन्त्री परिषदको 2083 साउन 6 बसेको बैठकको मुख्य निर्णयहरू पढेर सुनाउँछु। सर्वप्रथम कानून मन्त्रालयबाट छ, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने। त्यसै गरी श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दिपेन्द्र अधिकारीलाई तोक्ने। अर्को भूमिबाट छ, गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने। अर्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयनबाट छ, 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्याण्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने। पाँच नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4/1 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश श्री केशव प्रसाद वास्तवका अध्यक्षतामा न्यायिक समिति गठन गर्ने। र अन्त्यममा आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने भन्ने आजका यही मुख्य निर्णय रहेको छ। यो अगाडि भएको सम्झौताहरू अनुमोदन गर्ने विषय हो, भएको सम्झौताहरू भइसकेको छ। सरकार र आन्दोलन गरेको पक्षमा जुन समझदारी भएको छ त्यो अनुमोदन गर्ने विषय, यसमा थप अरू केही पनि छैन, अगाडिको विषय मात्र। आज मन्त्री परिषदको औपचारिक रूपमा आजबाट घोषणा भएको हुनाले हिजोसम्म अनौपचारिक रूपमा प्रधानमन्त्रीज्यूले हटाउने भनेर सबैजनालाई सूचना मात्र दिनुभएको थियो। आजबाट मन्त्री परिषदमा औपचारिक रूपमा यो निर्णय भइसकेपछि आजबाट कुनै पनि अस्पतालले अथवा विद्यालयले 3% शुल्क लिन मिल्दैन। हस् धन्यवाद हजुर।
0: अब बाँकी समाचार। सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रविरामी छाना सरकारी मुद्दामा धरोटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश वासुदेव आचार्यलाई सरकारले विशेष अदालतको अध्यक्ष पदमा नियुक्ति गरेको छ। मन्त्री परिषदको बुधबारको बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्ति गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा सूचना खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। न्याय परिषदको सिफारिश अनुसार मन्त्री परिषद बैठकले उक्त निर्णयमा नियुक्ति गरेको हो। आचार्य उच्च अदालत चितपुरको बुटोली इजालासमा कार्यरत थिए। बुटोलमा हुँदा उनी र अर्का न्यायाधीश चेतनारायण पौडेलको इजालासले 2082 पोष 3 गते सुनाई गर्दै सुप्रिम सहकारीको रकम अपचरण मुद्दामा धरोटी राखेर छोड्न आदेश दिएको थियो। इजालासले ब्याङ्क ग्यारेन्टी 2,74,84,000 रूपियाँ बिगो रकम सुरक्षित गर्ने र बिगो बमोजिमको धरोटी रकम बुझाएर छाड्ने आदेश दिएको थियो। उक्त आदेशपछि रवि लामिछाने पूर्व पक्षका लागि थुना बाहिर रहेका छन्। मनसून सक्रिय भइसके विपद व्यवस्थापनमा सरकारी तयारी कमजोर भएको आरोप लगाउँदै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा दर्ता गरेको प्रस्ताव मार्फत सरकारले विपद पूर्व तयारीलाई गम्भीर रूपमा नलिएको आरोप लगाइएको छ। नेपाली कांग्रेसका प्रमुख संस्थक पदम बहादुर परियारले गत वर्ष मनसूनका कारण 140 भन्दा बढ़ी नागरिकको मृत्यु र 14,000 भन्दा बढ़ी प्रभावित भएको स्मरण गराउँदै यस वर्ष पनि सरकारको तयारी फितलो रहेको बताउनुभयो। उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेको विपद व्यवस्थापन थप कमजोर बन्ने चिन्ता व्यक्त गर्नुभयो। सरकारले पूर्व सूचना प्रणाली, उद्धार समग्र सामग्री, बजेट, जनशक्ति र स्थानीय तहसँगको समन्वय बारे संसदलाई स्पष्ट जवाब दिनुपर्ने उहाँको माग छ। नेपाल कम्युनिष्ट पार्टीकी प्रमुख संस्थक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण यस वर्ष विपदको जोखिम झनै बढ़ेको उल्लेख गर्दै सरकारले कार्ययोजना बनाए पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयो। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले विगतमा सरकारले विपद व्यवस्थापन भन्दा प्रचारमुखी गतिविधिमा बढ़ी ध्यान दिएको आरोप लगाउनुभयो। उहाँले काठमाडौँ केन्द्रीय दृष्टिकोण त्यागेर देशभर समान रूपमा पूर्व तयारी, उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। काठमाडौँबाट विस्थापित भूमिहीन सुकुम्बासीको सुरक्षामा समेत सरकारको स्पष्ट योजना हुनुपर्ने उहाँको भनाइ छ। सार्वजनिक महत्वको प्रस्ताव नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्त प्रणय प्रस्तुत गर्नुभयो। प्रस्तावमा बाढ़ी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोट जस्ता जोखिम बढ़दै गएको उल्लेख गर्दै सरकारले विपद आएपछि मात्रै सक्रिय हुने परम्परा अन्त्य गरी समयमै प्रभावकारी पूर्व तयारी गर्नुपर्ने माग गरिएको छ। पोखरामा आयोजित एक प्रादेशिक परामर्श कार्यक्रममा सहभागी सरकारवालाले विवाहको कानूनी उमेर 20 वर्षबाट घटाएर 18 वर्ष कायम गर्न सरकारलाई सुझाव दिएका छन्। राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश र गर्ल्स नट बोय ब्राइड्सको सहकारीमा बुधबार आयोजित बाल विवाहले मानवाधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रममा र नागरिक समाज, सरकारी निकाय, राजनीतिक दल, शिक्षक, महिला तथा बाल अधिकार कर्मी र किशोर किशोरीले यस्तो धारणा राखेका हुन्। उनीहरूले हालको 20 वर्षीय व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको र अन्तर्राष्ट्रिय अभ्यास अनुसार 18 वर्षमै विवाहको कारण अनुपत्ति जिन पर्वताय राष्ट्रीय मानवाधिकार आयोग गण्डकी प्रदेश प्रमुख नीतु गर्तोलाले 20 वर्षको उमेर सीमा सामाजिक जटिलताको कारण बनेको बताइन्। प्रेम विवाहलाई जबरजस्ती विवाहका रूपमा व्याख्या गरिए पछि बलात्कारका मुद्दा दर्ता हुने र यस्ता घटनामा अन्तर्जातीय विवाह तथा दलित समुदायका युवक बढ़ी प्रभावित हुने गरेको उहाँको भनाइ थियो। सहभागीहरूले बाल बालिका बाल विवाह रोग प्रजन सुधार अभियान यौन तथा प्रजन शिक्षाको कमी कानूनी कार्यान्वयन कमजोर हुनु र दोषीमाथिका कार्यवाही नहुनुलाई मुख्य चुनौती औलाई स्थानीय तहमा निगरानी समिति गठन विद्यालयको पाठ्यक्रममा बाल विवाह सम्बन्धी विषय समावेश र सचेतनामूलक अभियान सञ्चालन गर्न पनि सुझाव दियो। कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गोरूङले बाल अधिकार सम्बन्धी नीति समय अनुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी बहादुर प्रधानले प्राप्त सुझाव कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापभित्र लेग लागेर एकै वर्षमा 30 जनाले ज्यान गुमाएका छन्। एक्याप कार्यालय पोखराका अनुसार आर्थिक वर्ष 82-83 लेग लागेर 35 जना र विभिन्न दुर्घटनामा परि 5 जनाको मृत्यु भएको छ। एक्याप क्षेत्रमा पनि सबैभन्दा लेग लागेर ज्यानको मुस्ताङमा गएको छ। मुस्ताङमा मात्रै लेग लागेकै कारण 15 जनाले ज्यान गुमाएका छन्। एक्यापका निर्देशक डाक्टर रविन कडेरियाले दिएको जानकारी अनुसार मुक्तिनाथ क्षेत्रमा 8 भारतीय र 4 नेपाली नागरिकको मृत्यु भएको छ। त्यसै गरी दामोदर कुण्डमा 1 नेपाली लोमानथाङमा 1 नेपाली र टुकुजेमा 1 मेक्सिकन नागरिकले लेग लागेर ज्यान गुमाएका छन्। मनाङ जिल्लामा भने सबैभन्दा धेरै नेपाली नागरिकको मृत्यु भएको पाइएको छ। मनाङमा ज्यान गुमाएका 8 जना मध्ये नारफू क्षेत्रमा 3 जना नेपाली भारिया र गाइड छन्। त्यस्तै अन्नपूर्ण फेरोमा 1 नेपाली गाइड र 1 नेपाली पर्यटक 1 भारतीय 1 जापानी र 1 सिङ्गापुरका नागरिकको मृत्यु भएको कडेरियाले बताउनुभयो। पर्यटकीय क्षेत्र मारुति हिमालमा गत वर्ष 1 जना स्पेनिस नागरिकले लेग लागेर ज्यान गुमाएका थिए भने अन्नपूर्ण आधार शिविर एबीसीबाट बाटोमा 1 जना नेपाली नागरिकको मृत्यु भएको छ। लेग लाग्ने बाहेकका अन्य 5 जनाको भने पदयात्राका क्रममा भएर विभिन्न दुर्घटनाका कारण ज्यान गएको हो। मनाङमा भारी हिमपातकामा परि विपत्ता भएका 2 जना भारतीय पर्यटक पछि मृत्यु फेला परेका थिए। मनाङकै हिमलुङ हिमालमा लडेर 1 जना अस्ट्रेलियाली पर्वतारोहीको मृत्यु भएको थियो। यस्तै मारुति हिमाल मार्गमा हराएका 1 जना नेपाली पदयात्री र खोपरा पदमार्गमा लडेर 1 जना जर्मन पदयात्री मृत्यु भेटिएको निर्देशक कडेरियाले जानकारी दिए। लेक लाग्ने जोखिमबाट बस्न कडेरियाले पर्यटकलाई पूर्व सावधानी अप्नाउन आग्रह गरेका छन्। पर्यटकको सचेतनाका लागि विभिन्न स्थानमा सचेतनाकारीमूलक बोर्डहरू समेत राखिएको उहाँले बताउनुभयो। एक क्याबको तथ्याङ्क अनुसार यस क्षेत्रमा आर्थिक वर्ष 2080-81 20 जना र त्यसअघि 81-82 18 जनाले ज्यान गुमाएका छन्। दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली पीएस प्रणाली अन्तर्गत 2026 नेपालबाट 7,200 जना श्रमिक माग गरेको छ। पोइन्टमा आधारित छनौट प्रणालीका अनुपाति उत्तीर्ण साख्या 7,200 तोकिएको ईपीएस शाखा गर्कोले जनाएको छ। कोरियाका माग कामदारको माग अनुसार पोइन्टमा आधारित छनौट संख्या थप गर्न हुन सक्ने शाखाले जनाएको छ। शाखाका अनुसार उत्पादनमूलक क्षेत्रतर्फ 5,000 उत्तीर्ण गराउनेछ। कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियाले 2,000 जना माग गरेको छ। सेवा क्षेत्रमा 100 जना र वन क्षेत्रमा 100 जना गरी कुल 7,200 जना माग गरेको छ। इच्छुकले 27 जुलाईदेखि 2 अगस्तसम्म आवेदन दिन सक्नेछन्। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको चिप परीक्षण र कार्यक्षमता मूल्याङ्कनमा समेत सहभागी भई उत्तीर्ण भएपछि मात्रै अन्तिम चरणमा पर्नेछन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गाल। अब एकैछिन विश्रामको पालो।
2: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0161573430, 98560-8843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: बाकी समाचार। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पकमल दाहाल प्रचण्ड, यस्ता फेरि सुन्नुहोला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको 48 वर्ष स्मृति दिवसको सन्दर्भमा आज सरसफाई तथा विचार गोष्ठी, हिजो सरसफाई तथा विचार गोष्ठी सम्पन्न भएको छ। हरेक बायमाले पोखरा महानगरपालिका कमिटिले पुष्पलाल अध्ययन केन्द्र भवन पोखरा 21 फेदीपाटनमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण तथा सरसफाई कार्यक्रम गरेको हो। एमाले रूपा गाउँपालिका कमिटिले बुधबार विचार गोष्ठी गरेको हो। पार्टीका केन्द्रीय कमिटिका सचिव खगराल अधिकारीले पुष्पलालले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको नीतिले 2046 सालको जनआन्दोलन सफल भएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, पुष्पलालले सिद्धान्त संगठन र संघर्ष बिना कम्युनिष्ट पार्टी अगाडि बढ़न नसक्ने परिकल्पना गर्नुभएको हो। उहाँले पुष्पलालले कम्युनिष्ट कम्युनिष्ट आन्दोलनमा वैचारिक र संगठनिक नेतृत्व गरेको जानकारी दिनुभयो। पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलन र पार्टी स्थापनाको महत्व उद्देश्यका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको चर्चा गर्दै पुष्पलालको सपना र आदर्शलाई आत्मसात गर्दै एमालेलाई अझ सुदृढ एकताबद्ध र जनमुखी शक्तिको रूपमा जीवन्त राख्ने दायित्व नेता र कार्यकर्ताको काँधमा भएको जानकारी दिँदै उहाँले ऐतिहासिक जिम्मेवारीलाई इमानदारी प्रतिबद्धता र दृढ संकल्पका साथ पूरा गर्न अठोटका साथ सबै प्रतिबद्धता रहेको दावी गर्नुभएको छ। कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारिता सहमन्त्री तथा पुष्पलाल अध्ययन केन्द्रका महासचिव भीम कार्की, एमाले जिल्ला कमिटिका कास्कीका अध्यक्ष ब्रह्मबहादुर अधिकारी छेत्री, महानगर कमिटिका अध्यक्ष भीमन प्रसाद आचार्य, सचिव सुशील बस्नेत लगायतले बोल्नुभएको थियो। यसबीच 48 औं पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले जिल्ला कमिटी कास्कीले बिहिबार आज बिहान पुष्पलाल पढ़ौ कार्यक्रम राखेको छ। पोखरा सात नुवाथोकमा रहेको पुष्पलाल पार्कमा पुष्पलालको आदर्श र योगदानलाई आत्मसात गर्दै अगाडि बढ़ौं भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको एमाले कास्कीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा सबै नेता तथा कार्यकर्ता पुष्पलालको बारेमा एक वाक्य बोल्ने छन्। सबै वक्ताको आवाज रेकर्ड गरी व्यवस्थित रूपमा अभिलेख राखिने उहाँले बताउनुभयो। यसै गरी 48 औं राष्ट्र पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल गण्ड कास्की र अन्य राष्ट्रिय कास्कीले शान्तिवन स्थित एमाले जिल्ला कमिटी कास्कीको कार्यालयमा बिहिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेका छन्। एमाले मादी गाउँपालिका कमिटिले पार्टी जागरण अभियान 2083 सँगै बिहिबार अन्तर्क्रिया कार्यक्रम पर्ने गर्न लागेको हो। मादी 5 सुनपदेलीमा कार्यक्रम गर्न पुष्पलाल स्मृति दिवस गर्न लागेको अध्यक्ष सुभाष ठाकुरले बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका आज संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्डले मधेसमा पार्टीलाई सुदृढ बढ़ाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनकोले ठूलो क्षति बेहोर्नु पर्ने बताएका छन्। बुधबार जनकपुरधाममा नेपाली कम्युनिष्ट पार्टी मधेस प्रदेशद्वारा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेस प्रदेश राजनीतिक सामाजिक र विकासका दृष्टिले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। प्रचण्डले मधेसमा पार्टी संगठन विस्तार र एकतालाई उच्च प्राथमिकतामा राख्नुपर्ने जोड़ दिँदै यहाँ बलियो संगठन निर्माण गर्न नसके गम्भीर राजनीतिक परिणाम आउन सक्ने चेतावनी दिनुभयो। उहाँले प्रतिनिधि सभा निर्वाचन अघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहे पनि अन्तिम समयमा विकसित प्रत्याशी जान्ति घटनाक्रमका कारण अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गर्नुभयो। त्यसको गम्भीर समीक्षा पार्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरिने उहाँले बताउनुभयो। पार्टी विस्तार अभियानलाई प्रभावकारी बनाउन युवालाई लक्षित नेतृत्वमा प्राथमिकता दिइने उल्लेख गर्दै प्रचण्डले पार्टी समितिमा 50% युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित अघि बढ़ने नेता कार्यकर्ताले निर्देशन दिनुभएको छ। सुनौ उहाँको भनाई जस्ताको तस्तै।
11: सम्भावना पनि भएको र चुनौती पनि भएको प्रदेश हो हाम्रो पार्टी। मध्य प्रदेशमा चाहे सन्देश सभा होस्, चाहे अहिलेको यो शपथ ग्रहण समारोह होस्, प्राथमिकतामा राख्नुपर्छ र मधेसमा पार्टी राम्रो बनाउन सकियो भने आउने दिनमा पार्टीको लागि पनि र देशको लागि पनि समग्र कम्युनिष्ट आन्दोलनको लागि पनि एउटा बलियो शक्ति निर्माण गर्न सकिन्छ। मधेसमा राम्रो पार्टी बनाउन सकिएन भने यो देशले पनि र कम्युनिष्ट आन्दोलनले पनि निकै ठुलो दुर्घटना बिहोर्नुपर्ने खतरा पनि हामीले देखेका छौँ। त्यसकारण अहिले पार्टीले मधेस प्रदेशमा पार्टी निर्माणको कुरालाई, आन्दोलन निर्माणको कुरालाई उच्च प्राथमिकतामा राखेको छ र हामी यो शपथ ग्रहणसम्म आउँदा आज बिहानदेखि पनि हामी विभिन्न जिल्लाका कमिटीहरूसँग गृह कार्य अन्तर्क्रिया गरेका छौँ। कैयौँ कुरा अझै मिलाउन बाँकी भएको कुरा मैले, माधव कुमार नेपालजीले, नारायणकाजी श्रेष्ठ लगायत हामी नेतृत्वका कमिटीले महसुस गरेका छौँ र यसलाई छिटै नै पुनर्विचार गरिने यहाँ जिम्मेवारी दिँदा तलमाथि परेको छ भन्ने साथीहरूको भनाइलाई आत्मसात गर्दै त्यसलाई पनि हामीले निश्चित प्रक्रियाबाट कमरेडहरूका प्रश्नहरूलाई, गुनासो र असन्तुष्टिलाई सम्बोधन गर्ने प्रतिबद्धता आज बिहान विभिन्न जिल्लाका कमरेडहरूसँग हामीले व्यक्त गरेका छौँ र अब यो शपथ ग्रहण समारोहमा पनि म तपाईँहरूको अगाडि संयोजकको हैसियतले पनि र सह संयोजक समेत नेतृत्वको टिमको तर्फबाट तपाईँहरू धेरै चिन्तित नहुनुहोला, तपाईँहरूले उठाएका कुरालाई करेक्सन गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु।
10: अब बाँकी समाचार। नेपाली कांग्रेसका नेताहरूले पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जेपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा उहाँका प्रजातान्त्रिक समाजवाद, राष्ट्रिय मिलमाप र लोकतान्त्रिक मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ। कांग्रेसको नियमित महाधिवेशन पछि दलले बुधबार आयोजना गरेको कार्यक्रममा नेताहरूले बीपीको विचार र आदर्शलाई आत्मसात गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व जिम्मेवार हुनुपर्ने जावर दिए। संस्थापन इतर पक्षले साउन 29 गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने घोषणा पनि गरेका छन्। पूर्व उपसभापति प्रकाश मानसिंहले सबै पक्षलाई समेटेर स्वच्छ र निष्पक्ष महाधिवेशन गर्नुपर्ने बताए। निर्वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बीपीले संवाद, सहमति र एकताको माध्यमबाट समस्या समाधान गर्ने परम्परा स्थापित गरेको स्मरण गर्दै कांग्रेसभित्र पनि मेलमिलाप आवश्यक रहेको उल्लेख गरे। वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि मुलुकका लागि मार्गदर्शक रहेको बताउनु भयो। पूर्व उपसभापति विवेन्द्र निधिले राष्ट्रिय संकटका बेला बीपीले देखाएको साहस र मेलमिलापको नीति आज पनि अनुकरणीय रहेको धारणा राख्नुभयो। पूर्व महामन्त्री शशांक कोइरालाले बीपीका सिद्धान्तलाई जीवन्त राख्नुपर्ने बताउनुभयो भने कृष्ण प्रसाद सिटोलाले समसामयिक राजनीतिक चुनौती सामना गर्न कांग्रेस एकदिक्का हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा अन्य नेताहरूले पनि बीपी कोइरालाको योगदान स्मरण गर्दै पार्टीभित्र संवाद, सहमति र एकता कायम गरी कांग्रेसलाई सुदृढ बनाउन आग्रह गरेका छन्। दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा उपसभामुख रूपी कुमारी ठाकुर र महिला बालबालिका लैंगिक तथा सैनिक संख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले छलफल गरेका छन्। बुधबार मन्त्रालयमा दुवै बीच छलफल भएको मन्त्रीवादीले सचिवालयले जनाएको छ। छलफलका क्रममा दाइजो प्रथा विरूद्धको राष्ट्रिय जनचेतना अभियान मध्य प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा प्रदेश पर विस्तार गर्ने विषयमा कुराकानी भएको थियो। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विश्वविद्यालय, सामुदायिक, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह तथा नागरिक समाजको सक्रिय सहभागिता, देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ। भेटमा उपसभामुख रूपी कुमारीले मध्य प्रदेशबाट शुरू हुने अभियानले दाइजो प्रथा विरूद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दाइजो मुक्त समाज निर्माणका लागि संघ प्रदेश स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरकारवालाको सक्रिय सहभागी अपरिहार्य आवश्यक रहेको बताउनुभयो। मन्त्रीवादीले पहिलो दाइजो प्रथा केवल कानूनी नभई सामाजिक चुनौती भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, संचार माध्यम तथा समुदायको साझा प्रतिबद्धता आवश्यकता रहेको बताउनुभयो। उहाँले कानूनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा व्यवहारगत परिवर्तन ल्याउने अभियानलाई समानान्तर रूपमा अघि बढ़ाउनु पर्नेमा धारणा व्यक्त गर्नुभयो। अब आर्थिक समाचार। नेपाल सरकारको सार्वजनिक ऋण दायित्व आर्थिक वर्ष 2022-23 अन्त्यसम्म 29.74 अर्ब रुपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो कुल राष्ट्रिय उत्पादन जीडीपीको 45.407% हो। आर्थिक वर्षको शुरूआतमा 26.74 अर्ब रुपियाँ भएको सार्वजनिक ऋण एक वर्षमै 3.85 करोड़ रुपियाँमाले बढ़ेको छ। यसमध्ये नेपाली मुद्रा अवमूल्यनका कारण विनिमय दरमा मात्र 1.37 अर्ब रुपियाँ बराबरको अतिरिक्त भार थपिएको छ, जसले शुरूआती ऋणमा 6.24% भार बढ़ाएको कार्यालयले जनाएको छ। कुल सार्वजनिक ऋण मध्ये वैदेशिक ऋण 15.99 अर्ब रुपियाँ र आन्तरिक ऋण 13.75 अर्ब रुपियाँ रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 5.95 अर्ब रुपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखे पनि 4.47 अर्ब रुपियाँ मात्रै परिचालन गर्न सफल भएको छ, जुन लक्ष्यको 75.07% हो। आन्तरिक ऋणतर्फ लक्ष्यको 59.708% प्राप्त हुँदा वैदेशिक ऋण भने 37.88% मात्रै उठ्न सकेको छ। यस्तै वर्षभरि ऋणको सभा र ब्याज भुक्तानीमा 3.86 अर्ब रुपियाँ खर्च भएको छ, जुन विनियोजित बजेटको 96.97% हो। यस अवधिमा सार्वजनिक ऋणको खुद परिचालन 1.33 अर्ब रुपियाँ पुगेको छ। विदेशको समाचार। लोकतान्त्रिक गणतन्त्र कंगो डियागो कंगोमा इबोला भाइरसको संक्रमण अझै नियन्त्रणमा आउन नसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संक्रमण नयाँ नयाँ क्षेत्रमा फैलिँदै गएपछि स्वास्थ्य अधिकारीहरू थप सतर्क बनेका छन्। डब्ल्यूएचओको इटुरी प्रान्तका घटना व्यवस्थापन थियार्नो वाल्डेका अनुसार दीर्घकालीन अस्थिरता, द्वन्द्व जनसंख्याको व्यापक आवाजात र व्यवस्थापनका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ। समुदायमा जनचेतना बढ़ाउँदै संक्रमितको उपचार र निगरानीलाई तीव्र बनाइएको उहाँले बताउनुभयो। डीआर कंगो सरकारका अनुसार आइतबारसम्म 2426 जनालेमा इबोला संक्रमण पुष्टि भएको छ। तीमध्ये 967 जनाको मृत्यु भइसकेको छ भने 469 जना निको भएका छन्। हाल 734 जना उपचार तथा निगरानीमा रहेका छन्। संक्रमणको चपेटामा अग्रपंक्तिमा खटिएका 121 जना स्वास्थ्य कर्मी पनि परेका छन्। तीमध्ये 36 जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। इटुरी प्रान्तको अड्केजा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै 5 प्रान्तका 47 स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ। तीमध्ये 46 क्षेत्रमा अझै सक्रिय संक्रमण रहेको डब्ल्यूएचओले जनाएको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोपले केन्द्र इटुरी प्रान्त नै हो। कुल संक्रमित मध्ये 90% भन्दा बढ़ी र मृत्युको करिब 80% घटना यही प्रान्तमा केन्द्रित छन्। डब्ल्यूएचओका अनुसार अनौपचारिक खानीप्रति गतिविधि, सुरक्षा चुनौती तथा युगण्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणमा थप कठिनाई उत्पन्न गरेको छ। सीमापार संक्रमण रोक्ने डीआर कंगो र युगण्डाले कासेनी सीमा क्षेत्रमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्याङ्कन समेत गरेको छ। खेलकुदको समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाली आज घरेलु टोली नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दछ। मंगलबार मानिमे नामेबियासँग 8 विकेटले निराशजनक हार बेहोरेपछि नेपाल पुनरागमनका लक्ष्यसहित मैदान उत्रिन लागेको हो। नेपाल समय अनुसार खेल दिउँसो 2:45 बजे शुरू हुनेछ। अघिल्लो खेलमा नेपाल 43.4 ओभरमा 157 रनमै समेटेको थियो। जवाफमा नामेबियाले 37.3 ओभरमा मात्रै 2 विकेट गुमाएर सहज जित हात पारेको थियो। कमजोर ब्याटिङ र प्रभावहीन बलिङका कारण नेपालले लगातार महत्वपूर्ण अंक गुमाएको थियो। आजको खेल नेपालका लागि केवल 2 अंक जोड्ने अवसर मात्र होइन, लय फर्काउने परीक्षा पनि हो। शीर्ष क्रममा ब्याट्सम्यानले जिम्मेवारपूर्ण इनिङ्स खेल्नुका साथै मध्यक्रमले पनि साथ दिनुपर्ने देखिन्छ। बलिङतर्फ शुरूआतदेखि नै विपक्षीमाथि दबाव बढ़ाउन सके मात्र नेपाल प्रतिस्पर्धामा रहन सक्छ। घरेलु मैदानको फाइदा उठाउने लक्ष्यमा रहेको नेदरल्याण्डस बलियो आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ। त्यसैले नेपालले अघिल्लो खेलका कमजोरी दोहोरिन नदिए सबै विभागमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती छ। विश्वकप लीग 2 को अंक तालिकाका हिसाबले पनि यो खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ। समर्थकहरूको अपेक्षा छ नेपाली टोलीले नामिबिया विरूद्धको हार बिसाउँदै नेदरल्याण्डसलाई पराजित गरी महत्वपूर्ण 2 अंक आफ्नो पक्षमा पार्नेछ। अब आजको मौसम। हाल देशभर मनसुनी बाहेकको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानमा रहेको छ, जसको प्रभावले हाल कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती र कर्णाली प्रदेशका केही स्थानमा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मध्य प्रदेश र पश्चिम प्रदेशको तराईको थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पर्यटकको फेन्द्रा फेवाताल प्लास्टिक जन्य फोहोरले कुरूप, अब सरसफाई अभियान मात्र पर्याप्त नहुने सरकारहरूको बनाई, अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न पोखरा र गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट, विपद व्यवस्थापनमा सरकारको तयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, एक्याप सेवा वर्षमै 30 पर्यटकको मृत्यु, लेख लागेर सबैभन्दा भए 25 जनाले ज्यान गुमाए, मधेसमा नेकपालाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनको ठूलो क्षति बिहोर्नु परे प्रचण्डको चिकित, पार्टी एकतामै कांग्रेस नेताको जोड, साल 29 राष्ट्रिय बेला आह्वान, नेपाली मुद्रा कमजोर हुँदा ऋणमा थपियो 1,67 अर्बको बार, सार्वजनिक ऋण 29,75 अर्ब नाग्यो, र विश्वकप लिग 2 मा जित्नै पर्ने दबावका साथ नेपाल आज नेदरल्याण्डसँग भिड्दै। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्नु अहिले 9 बजे खबर सङ्गालो आउनेछ। हामी छौँ सफलताको पाइलामा। फेभरेट भयो सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीत र रेडियो सफलता सुन्ने गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32, गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसिनेटिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: होइन ए बुढा बिहान बिहान कहाँ हिँड्न लाग्छौ
8: एरिया मैनी घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी कामे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

तपाईको घरमा झिंगा आइरहेको छ, लामखुट्टे आइरहेको छ। तपाई सबैभन्दा पहिला केलाई हेर्नुहुन्छ? तपाईको घर छ, पर्खाल छ, ढोका छ, झ्याल छ, सबैभन्दा पहिला तपाई कुन चीजलाई हेर्नुहुन्छ? ढोका बन्द छ कि छैन, झ्याल बन्द छ कि छैन? यदि सबै झ्याल खुल्लै छ भने लामखुट्टे त आउँछ नै। हुन सक्छ हामीले झ्याल खुल्लै राखेका छौ, शीतल हावा कोठाभित्र आओस्, तर त्यसको एउटा खराब परिणाम पनि हुन्छ। हावा पनि आउँछ, झिंगा पनि आउँछ, लामखुट्टे पनि आउँछ, अनि धूलो पनि आउँछ। सबैभन्दा पहिला हामीले ध्यान दिनुपर्ने कुरा के छ भने हामी के चाहन्छौ। यदि हामी त्यो लामखुट्टे वा झिंगाबाट बस्न चाहन्छौ, अनि लामखुट्टे झिंगा भनेको समस्या हो, जुन थोरै थोरै समस्या आउँछ, कसैले केही गर्छ जसले गर्दा हामीलाई दुःख हुन्छ, या हामीले कसैले दिएको दुःखलाई सहन सकिरहेका हुँदैनौ, यो हो लामखुट्टे र झिंगा। झ्याललाई बन्द गर्नु आवश्यक छ। हेर्नुहोस्, दुई प्रकारका मानिसहरू हुन्छन्। एकजना ऊ जोसँग तपाईँ एक मिनट पनि बिताउन सक्नुहुन्न, अनि अर्को त्यो जसले तपाईँको जीवनमा अलिकति मुस्कान ल्याइदिन्छ, खुशी ल्याइदिन्छ, यसको स्रोत बनिदिन्छ। हो, यदि हामी त्यस्तो हुन थाल्यौ, हरेक व्यक्ति त्यस्तो हुन थाल्यो भने उसले अलिकति आनन्द ल्याओस्, अलिकति मुस्कान ल्याओस्। यस्तो पनि होइन माहौल नै परिवर्तन गरिदिन्छ, यस्तो पनि होइन उसले सारा समस्यालाई आफ्नो काँधमा बोक्छ, होइन उसले केवल एउटा सानो काम गरोस्।

एक दिन म कारमा गइरहेको थिएँ। मैले के देखे भने एउटा बस त्यहाँ रोकिएको थियो। त्यो गुड्न थाल्यो। एकजना एकदमै वृद्ध मानिस त्यो बसका पछि बिस्तारै बिस्तारै दौड़न थाले। त्यो बसमा उनी चढेका थिए तर उनी छुटे अनि बसको गति बिस्तारै बिस्तारै बढ्न थाल्यो। उनी बिचरा दौड़न प्रयत्न गरे। निकै वृद्ध थिए, बसमा चढ्न सकेनन्। म के सोच्दै थिएँ भने म मेरो ड्राइभरलाई भन्छु, त्यो बसको ड्राइभरलाई गएर भनोस्। यतिकैमा एकजना मानिस आफ्नो मोटरसाइकलमा चढेर त्यहाँ आइपुगे अनि उनले बसमा ढ्याप ढ्याप गरे र ड्राइभरलाई भने, तपाईँको एकजना प्यासेन्जर छुटेको छ। ड्राइभरले बस रोके अनि ती वृद्ध मानिस त्यसमा चढे। मैले के देखे भने मोटरसाइकलवालाले आफ्नो मोटरसाइकल रोकेर बसमा चढेर ती वृद्ध मानिसलाई भनेनन्, तपाईँले त धन्यवाद नै भन्नुभएन। होइन, उनी हिँडे। मैले सोचे, हामी देवदूतको कुरा गर्छौं, मैले त भर्खरै एकजना देवदूतलाई मोटरसाइकलमा देखे। बिचरा, उनी कता जाँदै थिए? मानिसहरू तिनका लागि प्रतीक्षा गर्छन्। धेरै मानिसका लागि उनले एकदमै गाह्रो कामलाई सहज बनाइदिए। उनी आए, कहाँबाट आए थाहा छैन, अनि कता गए म त हेरिरहे। कहाँ गए? उनी कतै त गए। उनको पखेटा थिएन। उनी हेर्दा पनि कुनै विशेष मानिस जस्ता देखिँदैन थिए, तर उनी मानिस थिए अनि मानिसका रूपमा देवदूत बनेर गए। देवदूत, उनले एउटा सानो काम गरे। ध्याप ध्याप, तपाईँको प्यासेन्जर छुटेको छ। यस्तो काम हामी सबैले गर्न सक्छौ। यो मानवता हो। जब मानिसले आफूले आफूलाई चिन्दैन भने मानवता के हो उसले बुझ्न सक्दैन, अनि यो कुरा बुझ्नु आवश्यक छ। आफूले आफूलाई चिन्नुहोस्, यो कुरा त हरेक कुरासँग जोडिएको छ।

प्रेम रावत भन्नुहुन्छ शान्ति के हो? यस कुरालाई बुझ्नका लागि सबैभन्दा पहिला के कुरा बुझ्न आवश्यक छ भने मानिसहरू शान्तिलाई कसरी परिभाषित गरिरहेका छन्। केवल शान्तिको परिभाषा मात्रै शान्ति होइन, शान्ति खोज्ने क्रममा मानिसहरू शान्ति सम्बन्धी आफ्नो परिभाषालाई अघि सार्ने गर्दछन्। त्यो शान्ति होइन, शान्ति परिभाषाबाट बुझ्ने कुरा होइन, शान्ति त अनुभव गर्ने कुरा हो। शान्तिको सम्बन्ध केवल एकजनासँग छ, त्यो हो मानिस, अनि शान्ति उसभित्र छ। यदि तपाईँले यस कुरालाई स्वीकार गर्नुभयो भने तपाईँ शान्तिको पथमा हिँड्न थाल्नुभयो। यो संसारमा आफूभित्र शान्तिको सम्भाव्यता नभएको व्यक्ति कोही पनि छैन। चाहे उसले जस्तो सुकै कर्म गरेको भए पनि त्यो शान्ति ऊ भित्र नै छ। यसको अर्थ बाहिरको परिस्थिति जस्तो सुकै भए पनि शान्ति तपाईँ भित्र नै विद्यमान हुन्छ।

0: शान्ति कस्तो चीज हो? शान्ति कस्तो चीज हो भने मानिस भित्र आधी बेरी आइरहँदा पनि त्यहाँबाट निस्केर उसले आफू भित्रको शान्तिको अनुभव गर्न सक्छ। उसले आफू भित्र शान्तिको अनुभव गर्न सक्छ। यो सारा संसारलाई सञ्चालन गर्ने त्यो शक्ति, त्यो ताकत त्यो समयमा पनि हामी भित्रै छ। त्यसलाई अनुभव गर्नुपर्छ, प्रत्यक्ष अनुभव गर्नुपर्छ। मनबाट होइन, विचारले होइन, प्रत्यक्ष रूपमा अनुभव गर्नुपर्छ। त्यसपछि शान्ति जागृत हुन्छ, किनकि यस्तो अवस्थामा मानिसले त्यस चीजको अनुभव गरिरहेको हुन्छ जसको ऊ एउटा अंश पनि हो। त्यसको कुनै सीमा हुँदैन, जसको कहिले नाश नै हुँदैन। ती पनि ऊ भित्रै छन्। जबसम्म उसले त्यसको अनुभव गर्दैन, तबसम्म उसले ऊ को हो भनेर पूर्ण रूपमा पहिचान गर्न सक्दैन।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1651 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुप्लाढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
8: फोन नम्बर 061-85-87-915।
10: दिदी, म त चितवन जान लागेको, यसो घरको रेखदेख गरिदिनु ल।
11: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
10: नाइ दिदी, मलाई त के पनि थाहा छैन।
12: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
13: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।
14: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9855011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
14: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
13: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
12: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
13: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855628104।
12: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
15: स्वास्थ्य हाम्रो सम्पत्ति,
9: रोग निवारण का लागि औषधि
12: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच ईसीजी मुटुको जाँच सेवा ड्रेसिङ घाउ सिलाउने बाफ लगाउने र नेबुलाइजर सेवा पनि भिडियो एक्सरे सेवा इन्जेक्सन टिटी रेबिज सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने विभिन्न रोग तथा समस्याको उचित परामर्श काउन्सिलिङ रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ औषधिमा पनि विशेष छुटको व्यवस्था छ
9: सम्पर्क
12: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त सम्पर्क नम्बर 98576-22251 98450-50251
15: आयो है मासु ताजा मासु

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट स
2: तपाईँ बजार जाँदै हुनुहुन्छ, किनमेल त पक्कै गर्दै हुनुहुन्छ, किनमेल गर्दा कुनै पनि सामानको म्याद गुज्रेछ कि छैन राम्रोसँग डेट हेर्नुहोला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नुहोला, सामानको मूल्य पहिल्यै सोधेर मात्र पैसा दिनुहोला, र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नुहोला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मठ मन्दिर
5: गुरुकुल
2: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
2: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेजुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98116062983, 98565855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
9: जन्मदिनमा फजुल खर्च गरेर एउटा केक काट्नुभन्दा बिरुवा रोप्नु प्रभावकारी मानिन्छ, त्यसैले आफ्नो जन्मदिनसँगै एउटा बिरुवालाई पनि नयाँ जीवन दिउ। जनहितका लागि रेडियो सफलता पोखरा।
10: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ।
11: सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिंग को दोस्रो तला, फोन नंबर 061-571-430, 98-560-85-843। सम्झनुस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
12: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
13: एरिया मै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
14: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। एल्युमिनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ।
17: ए सूरज, तँ त के हो यत्रो पढेर पनि घरबारीमा काम गरेर बस्ने? के गर्ने त निरोज, आफ्नो घरमा काम गर्दैमा सानो भइदैन क्या रे? ए सूरज, आफू त विदेश गइन्छ, विदेश गएपछि सानै अर्को।
18: ओहो निरोज, तँ त यत्रो पढेर आफ्नो स्वदेशमा केही गर्नुपर्छ भन्ने छैन है। म त हेर, विदेशमा गएर अरूको दास बनेर काम गर्नुभन्दा स्वदेशमै गर्वको साथ काम गर्छु।
19: विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै बगाऊ। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
11: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
20: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
11: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: हाम्रो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घरमा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होटेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशाधित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
12: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा हामी आज छलफल गर्नेछौ पछिल्लो समय हामीले उठाइरहेको प्रसंग, राजनीतिक क्षेत्रमा युवा जनशक्ति एकदमै कम भए भनिरहँदा अहिले जुन पछिल्लो सरकार गठन भयो त्यो सरकारमा हेर्ने हो भने अधिकांश व्यक्तित्व भनौ अथवा धेरै व्यक्तिहरू चाहिँ 100% 99% व्यक्तित्वहरू चाहिँ युवा हुनुहुन्छ। देशको प्रधानमन्त्रीज्यू त मेरो भाइ उमेरको व्यक्तित्व हुनुहुन्छ भने आज हामी छलफल गर्नेछौँ युवा नेतृत्व र अहिलेको राजनैतिक परिवर्तनको विषयमा छलफल गर्नेछौँ। छलफलका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी महानगर कमिटिका सदस्य हुनुहुन्छ, आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ, सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ गुरूप्रसाद बराल। उहाँसँगको कुराकानी लिएर आएका छौँ। गुरुजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। अहिलेको पछिल्लो राजनीतिक परिवर्तनलाई जुन मैले अघि पृष्ठभूमिमा पनि भने होइन, एकैचोटि जुन खालको परिवर्तन भयो त्यसलाई चाहिँ तपाईँले कसले मूल्याङ्कन गर्नुहुन्छ?
1: यो चाहिँ कस्तो छ भन्दाखेरि हजुरको देशमा प्रजातन्त्र आयो, प्रजातन्त्र हुँदै लोकतन्त्र भनियो, गणतन्त्रसम्म आइसक्यो, तर पनि नागरिकहरूका आवश्यकताहरू, नागरिकताका चाहिँ समस्याहरू चाहिँ ती हलहरू हुन सकेन र झन् देश बर्बादीकरणतिर गयो, क्षयीकरणतिर गयो। त्यसले गर्दाखेरि अहिलेको यो पुस्ताले त्यसलाई चुपचाप सहेर बस्न सकेन र हामीले जेएनजी आन्दोलनको एउटा कठोर समयलाई हामीले चाहिँ त्यसलाई चाहिँ हामीले सहनु पर्यो र 76 जनाभन्दा पनि 52 नानीहरूले शहादत प्राप्त गर्नुभयो। त्यो भनेको हजुरको एउटा फ्रस्ट्रेसन थियो, त्यो आक्रोश थियो र देश नभनेको पीड़ा थियो र बेरोजगारीको समस्या थियो। त्यो चिजले एउटा यो देशलाई यस्तो टर्निङ पोइन्टमा युटर्न गरेर बदलियो कि अब यो देशमा युथहरूले सम्हाल्नुपर्ने हुन्छ र देशलाई एउटा गति दिनुपर्छ भन्ने एउटा चाहिँ त्यसले मार्ग निर्देशन गरेको मैले महसुस गरेको छु।
0: हजुर, अब यो जुन यहाँले भन्नुभयो फ्रस्ट्रेसन थियो होइन, देश बनेको छैन भन्ने थियो, अब त्यो बनिहाल्छ भनेर फेरि आम नागरिकले कसरी विश्वास गर्ने? अहिलेको यो छोटो समयको परिवर्तनलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: हरेक कुरालाई हामीले समयलाई छोडिदिनुपर्ने हुन्छ
0: हजुर,
1: तर हामी चाहिँ मानिस हौ नि त, हामी जहिले पनि आशातीत जिन्दगी बाँचेर हिँड्ने गर्छौँ। किन भन्दाखेरि त्यो पुस्ता जसले हामीले सम्मान गरेका थियौँ, जसले चाहिँ जेल खानुभयो, नेल खानुभयो, तपाईँको चाहिँ धेरै दुःख र कष्ट गरेर यहाँसम्म लिएर आउनुभएको थियो, उहाँहरूले चाहिँ राम्रो गर्नुहुन्छ भनेर हामी आशा पनि थियौँ र उहाँहरूलाई पटक पटक हामीले साथ सपोर्ट गर्यौं, दुई तिहाईका बहुमतहरू दियौं। यो देशमा कुन पार्टीले दुई तिहाई बहुमत ल्याएन? मिलेर पनि जसरी हुन्छ उहाँहरूले चाहिँ हामीलाई चाहिँ डेलिभरी दिन्छु भन्ने नाममा झुक्क्याउनुभयो, करप्सनले सीमा नाग्यो, अन्याय, अत्याचार, पापाचार, दुराचार, भ्रष्टाचार, व्यभिचार होइन। अब यो 35-40 वर्षको यो पिरियडमा हामीले देख्नु पनि देखियो, नदेख्नु पनि देखियो। मलाई चाहिँ लागेको थिएन यी हाम्रा अग्रज व्यक्तित्वहरू, उहाँहरू पनि त हाम्रै काका, हाम्रै पिताजीहरू, बाबाहरूको पुस्ता हो नि, यहाँ कुनै पनि ग्रहबाट छुट्टै मान्छेहरू कोही पनि आएका छैनन् र उहाँहरूले चाहिँ जुन धोका दिनुभयो त्यो ठूलो धोका हो त्यो, किनभने उहाँहरू सम्पत्ति कमाउन लाग्नुभयो। यो देशको मन्त्रीहरू, प्रधानमन्त्रीहरू माफियासित मिलेर जब सम्पत्ति कमाउन थाल्छ, देशले आफ्नो मार्गलाई चाहिँ छोडेर गलत मार्गमा जान्छ भन्ने भाष्य उहाँहरूले स्थापित गर्नुभयो, त हामी क्रियाशील बन्न सक्छौ। त्यस कारणले गर्दाखेरि अब उहाँहरूलाई पनि मेरो चाहिँ रिक्वेस्ट के छ भने, एकचोटि तपाईँका भाइ छोराछोरीहरू मैदानमा आएका छन्, एकचोटि हेर्नुहोस् न, एकचोटि उहाँहरूलाई हेराउन र उहाँहरूले चाहिँ पक्कै पनि राम्रो गर्नुहुन्छ। किन भन्दाखेरि यो पुस्ता भनेको, हाम्रो पुस्ता भनेको हामीले चाहिँ यो देशका दुर्दशाहरू मात्रै होइन, यो देशका चाहिँ दैविक विकटहरू होइन, भूकम्पका कुराहरू, हजुरको चाहिँ कोविडका कुराहरू, हामीले यो पुस्ताले नभोगेको कुरा केही पनि छैन। कहिलेकाहीँ लाग्छ यो सबैभन्दा भाग्यमानी पुस्ता पनि हो र कहिलेकाहीँ लाग्छ सबैभन्दा दुःखी पुस्ता पनि हो। हामी बाँच्न सिकेका छौँ, हामी सङ्घर्षबाट खाइएर निस्कन निस्कन समय र परिस्थितिलाई हामीलाई सिकाएको छ र अब हामीले चाहिँ धोका दिनु हुँदैन, यो पुस्ताले धोका दिनु हुँदैन, यो पुस्तामा आशा छ, यो पुस्तामा मानिसहरूले चाहिँ प्रार्थना गरिरहेका छन्। पक्कै पनि अब यो देश र नेपाल र नेपालीको जय हुन्छ, यो पुस्ताले राम्रो गर्छ। हामीले वेट एन्ड सी, केही समय त पर्खिनु पर्यो नि, भल्ल त हामीले 100 दिनको पार गरिरहेका छौँ र यो पुस्ताले निराशा हुन दिँदैन। यदि निराशा हुने वातावरण बनायो भने पनि ती पुस्ताहरू आउने छैनन् र योभन्दा तल्लो पुस्ता, अहिले प्रधानमन्त्रीको उमेर 36 वर्ष 37 वर्ष भनिरहँदा अब 25 वर्षको पुस्ता हुन्छ, कसैले पनि चाहिँ त्यो दिवा सपना नदेखि हुन्छ होइन। तर यो पुस्तालाई चाहिँ देश बिगार्नको लागि छुट छैन, यसैले गर्छ, गर्नको लागि अगाडि बढिरहेका छन्, उनीहरूसित क्लियर विश्वास।
0: मैले सुनेकी थिएँ जुन देशका नेता व्यापारी हुन्छन् त्यो देशका जनता सधैँ अभावमा जिउँछन् भनेर सुनेकी थिएँ। साक्षी हो त्यो जुन धन कमाउनै लागेका नेता त व्यापारी नै त भयो नि होइन, कसरी आउँछ भन्नेमै लागे कि।
1: कल्पना गर्नुहोस्, मैले त्यो परिस्थिति एकदम नजिकबाट पनि देख्ने एउटा मौका पाएँ होइन। म चाहिँ कलेज पढ्ने गर्दै गर्दा म काठमाडौँमा होइन, आदरणीय व्यक्तित्वज्यूहरू मेरो पारिवारिक पृष्ठभूमिमा हेर्नुहुन्छ भने होइन, मेरो चाहिँ फ्यामिलीमै एमालेबाट नेतृत्व गर्नुभयो, मन्त्रीसम्म हुनुभएको छ मेरो ग्रान्ड फादर होइन, नेपाली कङ्ग्रेसमा मेरो काकाहरू हुनुहुन्छ, मैले धेरै नजिकबाट आदरणीय व्यक्तित्वहरू ल्याएका छन्। व्यक्तिगत रूपमा उहाँहरू सम्मानित हुनुहुन्छ, पूजनीय हुनुहुन्छ, प्रार्थनीय हुनुहुन्छ, उहाँले देशलाई गद्दार गरेर काम त गर्नुहुन्छ, तर उहाँहरूको पार्टीको जुन नेतृत्व छ त्यो लिडरसिपले यो देशमा केही गरेन होइन। तपाईँको पजेरो काण्ड, रातो पासपोर्ट काण्ड होइन, तपाईँको चाहिँ के अरे सांसद खरिद बिक्री काण्डहरू, महाकाली सन्धिहरू होइन, यी यस्ता यस्ता चिजहरूबाट हामी गुज्रिँदै आइरहेका छौँ। जब चाहिँ हजुरको मलाई कहिले कहिले के लाग्छ भन्दाखेरि नेतृत्वहरूले एकदमै कठिन सङ्घर्ष गर्नुभयो होइन, अभावमा बाँच्नुभयो र उहाँहरूको हातमा एक्कासी तपाईँको चाहिँ त्यो फल प्राप्ति भयो, तर त्यो फलको चाहिँ अर्थ उहाँहरूले नबुझ्नु भएन होला होइन। केही चाहिँ त व्यापारीहरूको घेराबन्दीमा पर्नुभयो, केही माफियाहरूको घेराबन्दीमा पर्नुभयो, तर उहाँहरूको चाहिँ सांसदको गरिमामय पद, मन्त्रीको गरिमामय पद, देशलाई निकास दिने होइन उहाँहरूका कुराहरू, तपाईँको चाहिँ होइन साम्यवादका कुराहरू, समाजवादका कुराहरू, लोकतन्त्रका कुराहरू, कति घटिला कुराहरू थिए, तर ती उहाँहरूको मुखमा मात्रै भयो, तर उहाँ एउटा चाहिँ सानो दायरामा अड्किनु भयो, किनभने उहाँहरू चाहिँ व्यापारीहरू होइन माफियाहरू जसले चाहिँ तपाईँको चाहिँ होइन नेतालाई प्रभावमा पारेर, तपाईँको शक्तिलाई र सत्तालाई प्रभावमा पारेर आफ्नो मुठीमा हालिमुहाली गर्छन्, ती मानिसहरूको चक्कर बिउमा फस्नु भएर उहाँहरूले आफ्नो लक्ष्य गतिशीलतालाई नै बिर्से जस्तो मलाई लाग्छ।
0: हजुर, त्यही कारणले हो नयाँ राजनीतिक शक्तिको आवश्यकता महसुस भएको।
1: हजुरको यो समय हो, यो आवश्यकता महसुस हुँदैन तर समयले ल्याइदिन्छ। हजुरको समयले किन ल्याइदिन्छ भन्दाखेरि जब घरमा एउटा पिताले घरलाई राम्रो तरिकाले ह्यान्डल गर्दैन, छोराछोरीको चाहिँ माया ममता, आफ्नो श्रीमतीलाई चाहिँ गर्ने रेस्पेक्ट प्रेम जब हुँदैन, जब ऊ चाहिँ रात विरात जाँड खाएर आउँछ होइन, जब घरको बारेमा अस्त व्यस्त छ, उसलाई केही मतलब हुँदैन भने होइन, त्यो परिवारमा एकदमै विडम्बना खड्किन्छ, बडो दुःखदायी कष्टकर हुन्छ त्यो परिवारमा बस्ने मान्छेहरूलाई। ठ्याक्कै राज्य पनि त्यस्तै हो, देश पनि त्यस्तै हो। देशको अभिभावकले जब चाहिँ तपाईँका गरिबका झुपडीहरू भुल्न थाल्छ, ती च्यातिएका कपडाहरू हगि, ती चाहिँ हजुरको दुर्गम बस्तीहरू जहाँ आजसम्म आजको दिनसम्म सदरमुकामसम्म चाहिँ कालो पत्रीले जोडिएको छैन, त्यहाँको चाहिँ शिक्षाको अवस्था, त्यहाँको स्वास्थ्यको अवस्था, त्यहाँको मानिसहरूको चाहिँ तपाईँको चाहिँ चेतनाको अवस्था होइन, जब शिक्षामा चाहिँ राम्रो तरिकाले हामीले चाहिँ अगाडि बढाउँदैनौँ, त्यो मानिसहरूले चाहिँ कसरी चाहिँ तपाईँको चाहिँ उन्नति प्रगति र समृद्धिको यात्रा तय गर्न सक्छ होइन। कहिले कहिले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई म सम्झिन चाहन्छु होइन, कैयौँ चाहिँ तपाईँको चाहिँ ती साइन्टिस्टहरू वैज्ञानिकहरू पतन भएर गइरहेका छन्, हलो समाउँदै उनीहरू गइरहेका छन्, किनभने अवसर प्राप्त नगरिसकेपछि त्यो सम्भावित पोटेन्सियल त त्यो ऊर्जा चाहिँ मरेर गएको हुन्छ, त्यो हाम्रो नेतृत्वले त्यसलाई जोड्नुपर्ने थियो नि त होइन। हजुरले हेर्नुभयो भने 35 वर्षसम्म एउटा आयोजना सम्पन्न नहुने होइन, मेलाम्चीको बारेमा अझै पनि हामी चाहिँ कहिले मेलम्ची आउला कहिले के भइराछ कहिले के भइराछ त्यहाँ गइराछ 50 औं वर्ष भइसक्यो हुलाकी राजमार्गहरु बन्दैनन् ठ्याक्कै यही पेरिफेरीमा हजुरले समृद्ध भनेका देशहरु हेर्नुस् त दुबईको कुराहरु गर्नुस् मलेसियाको कुराहरु गरौं सिङ्गापुरका कुराहरु गरौं हैन ती खाडी राष्ट्रहरु जहाँ बालुवा मात्रै छ एउटा रुखलाई हुर्काउनको लागि एउटा मान्छे हुर्काउनु भन्दा बढी चाहिँ दुःख र कष्ट छ त्यस्ता देशहरु भन्न सक्छन् भने यो हाम्रो पवित्र पुण्य भूमि हजुरको हैन उत्तरको हिमालबाट सप्तगण्डकी सप्तकोशी सप्तभेरी अविरल रूपमा बगिरहेका छन् जताततै हरियाली छ होइन हजुरको चाहिँ अब हामीसित चाहिँ तपाईँको युरेनियमको कुराहरू गर्नुहुन्छ भने लोमानथाङमा मुस्ताङको लोमानथाङमा चाहिँ 20,000 टन भन्दा त्यसलाई चाहिँ निकाल्ने हो भने त्यसलाई चाहिँ तपाईँको प्योर गर्ने त्यो एउटा प्रणाली हुन्छ त्यसलाई चाहिँ शुद्धिकरण गर्ने हो भने 20,000 टन भन्दा बढी हामीसित त्यहाँ चाहिँ युरेनियम छ हामीसित तपाईँको चाहिँ मकवानपुरको चाहिँ हेटौँडा बजारबाट 40 किलोमिटर उत्तरमा तपाईँको 15,000 भन्दा बढी टन हामीले प्योर शुद्धिकरण गरेको चाहिँ युरेनियम निकाल्न सक्दा रहेछौँ होइन आज संसारको सबैभन्दा महँगो धातुको रूपमा त्योभन्दा 32 अरू जिल्लाहरूमा युरेनियम छ भनेर हाम्रो चाहिँ तथ्याङ्कहरू छ भनेपछि हामीसित के छैन होइन हाम्रो चाहिँ यी नदीहरू चाहिँ चाइनातिर किन बगेनन् किन हाम्रो चाहिँ हिमाल पहाड तराई हुँदै बगे त्यो समृद्धि होइन र होइन आज सिंचाइ यत्रो जलस्रोतको धनी देशमा सिंचाइको छैन भन्दाखेरि कति लाजमर्दो अवस्था छ हाम्रो 70% तराई भूभागमा अझै सिंचाइ पुगिरहेको छैन यो कमजोरी कसको त होइन सत्तामा बसेर डाडु पनि लिएर हामी गर्छौँ नि त देश विकास गर्छौँ हामी जनतालाई समृद्धि दिन्छौँ भन्ने व्यक्तित्वहरूले सोच्नुपर्ने कुराहरू होइन कहाँ अल्मलिनुभयो उहाँहरू हगि त्यस कारण गर्दा यो हाम्रो बाध्यात्मक परिस्थिति हो उहाँहरूलाई गाली गर्नु उहाँहरूलाई चाहिँ अपमान गर्नु हाम्रो कुनै लक्ष्य छैन तर हामीले चाहिँ ठ्याक्कै त्यहीँ जोडिन्छ यो 40 वर्षमा उहाँहरूले कहाँ कहाँ सुक्नुभयो किनभने पैसा कमाउनु राजनीतिको ध्येय होइन
0: हजुर जियोस् परिवर्तनै नभएको त होइन नि त फेरि संसार स्वास्थ्य क्षेत्रमा केही परिवर्तन त भएको छ
1: परिवर्तन त समयले लिएर आउँछ यो समयले तपाईँको हगि ती छिमेकी राष्ट्रहरू ती विकसित देशहरू चाहिँ त्यो लेभलमा पुगिसक्दाखेरि हामी त यो बाध्यात्मक परिस्थितिमा यहाँ आउनै पर्ने हुन्छ किनभने यो हामीले चाहेर पनि नचाहेर आउनुपर्ने हुन्छ जस्तो हेर्नुहोस् आज चाहिँ एलन मस्कहरू 2080 हामी 5 लाख मान्छेहरू मङ्गलमा लिएर जान्छौँ भनेर प्लान गरिरहेका छन् 2030 उनीहरूले चाहिँ ती मान्छेहरूलाई चाहिँ होइन क्रिएट गरिसकेका छन् कुन कुन मान्छेहरूलाई कसरी लिएर जाने सुरुमा कतिजना लिएर जाने भनेपछि मानिसहरूले ग्रह छोड्ने प्लानमा छ सपना छ होइन अर्को ग्रहमा जानको लागि होइन त्यो ग्रहमा सुरक्षित हुनको लागि मानवहरूलाई बचाउनको लागि हामी त आज पनि दाल र भातको कुरा गरिरहेका छौँ खाने पानी र बिजुलीको कुरा गरिरहेका छौँ हगि त्यस कारणले गर्दाखेरि हामीले जुन समृद्धि हामीले जुन देश प्राप्त गरिरहेका थियौँ होइन यहाँको माटो यहाँको हावापानी टुरिज्मका सम्भावनाहरू यहाँ के छैन तपाईँले जे खोज त्यही प्राप्त गर्न सक्नुहुन्छ होइन तर यहाँ चाहिँ तपाईँको कहिले पनि मैले आजसम्म संसदमा यो देशको विकासको बारेमा संसदमा कहिले पनि बहस भएको भेटेको छैन संसदमा कहिले पनि छलफल भएको भेटेको छैन जहिले पनि हामीसित यति यति सङ्ख्या पुग्छ यो मिलेर सरकार बनाउने प्रधानमन्त्री फलानु बन्ने होइन आलो पालो प्रधानमन्त्री हुने एउटा व्यक्ति प्रधानमन्त्री बन्ने र नबन्ने कुराले देशलाई के फरक पार्छ हामीलाई त देश समृद्ध हुनुपर्छ होइन ती अभूत बालबालिकाहरू ती इनोसेन्ट बच्चाहरू होइन जसले चाहिँ तपाईँको चाहिँ तपाईँको 100 लुगा लाउन पाइरहेका छैनन् तपाईँको औषधि उपचारको नाममा कति हामी अलिकति पहर जाउँ न त यही कास्कीमा छौँ हामी होइन पोखरा मात्रै होइन नि त कास्कीका ती डाँडाहरू ती काँडाहरू ती ठाउँहरू हेर्नुहोस् न हामी किन दुर्गम किन हुम्ला जुम्ला बैतडी होइन डोल्पाका कुराहरू किन गर्ने हाम्रा यही ठाउँहरूमा पनि कति चाहिँ तपाईँको दुःख कष्टका कुराहरू छन् होइन यी सब चिजहरू समेट्न सकिन्थ्यो नि त हाम्रो जम्मा कति छ पपुलेसन जम्मा 3 करोड पपुलेसन छ होइन आज अरबौँ पपुलेसन हुने देशहरूले यस्तो फर्क मारिरहेका छन् उनीहरू प्लानमा छन् अगाडि बढिरहेका छन् निरन्तरता कम्तीमा सिको गरौँ न राम्रो कुरा त हामीले चाहिँ सिको गर्न सकिन्छ नि हामीलाई त के भनियो जहिले पनि अमेरिकी साम्राज्यवाद बनियो भारतीय विस्तारवाद बनियो हामीलाई त यी छिमेकी राष्ट्रहरू हुन् यिनीहरूसित सहजीकरण गर्नुपर्छ यिनीहरूसित मिल्नुपर्छ यिनीहरूसित व्यवसाय गर्नुपर्छ कि उत्तरमा त्यत्रो चाइना छ 1 अरब 45 करोड मान्छेहरू बस्छन् दक्षिणमा यत्रो महान विशाल भारत छ 1 अरब 40 करोड मान्छेहरू बस्छन् यी दुईटा बीचमा हामीले पुलको काम गर्न सक्यौँ भने आजको समयहरूको वैश्य युग हो, व्यापारको युग हो, होइन? अनि चाइनाले भारतमा व्यापार गर्नुहोस् होला, भारतले चाइनामा व्यापार गर्नुहोस् होला, हामीले दुई चारवटा नाका खोलेर त्यो बाटो सहजीकरण गरिदिएको भए यी छिमेकी राष्ट्रहरूलाई होइन एउटा असम्बन्ध राष्ट्रको नीतिको आधारमा उनीहरूलाई चाहिँ हामीले गर्ने डिप्लोमेट्स व्यवहारलाई चाहिँ हामीले चाहिँ होइन सबल बनाएर हाम्रो चाहिँ त्यो असम्बन्ध राष्ट्र नीतिलाई चाहिँ साथ लिएर अगाडि बढेको भए सायद हामीले फड्को मार्न सक्थ्यौँ होला. तर हामीलाई के रटाइयो भने यी हाम्रा शत्रुहरू हुन्, यिनीहरूले हामीलाई पेल्छन्, हेप्छन्, निल्छन् भन्ने मात्रै भनियो, तर त्यहाँभित्रको शक्तिलाई उजागर गरिएन. यो हामी माथि छरिएको ठुलो भ्रम हो, ठुलो असत्य हो. र जहिले पनि उहाँहरूले एउटा चुनाव जित्ने र जनतालाई ताली बजाउने एउटा चाहिँ मार्ग मात्रै कोरिदिनुभयो, तर वास्तविक गहिराईमा हामीलाई उहाँहरूले चाहिँ कहिल्यै पनि जान दिनुभएन. अब यो पुस्ताले यो काम गर्नुपर्नेछ. अब यो पुस्ताले यो संसारलाई अब चाहिँ प्रविधि, टेक्नोलोजी, तपाईँको उत्पादन, परिणामको चाहिँ राजनीतिमा लानुपर्छ. अब गफको राजनीति होइन, अब कसैलाई गाली गरेर होइन, प्रेम र सद्भावबाट मात्रै यो तपाईँको शक्ति सन्तुलनहरू हुन्छ. र चाहिँ ऊर्जाशील चाहिँ युवाहरूले ऊर्जाशील यो समयलाई चाहिँ हामीले चाहिँ रूपान्तरण गर्नको लागि एउटा चाहिँ नमुना बनेर यो युथले, यो सरकारले, यो बालेन सरकारले काम गर्नुपर्छ भन्ने कुरामा हामी क्लियर छौँ. र केही मान्छेहरूले धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्, सरकारले राम्रो काम गरिरहेको छ, यति सोचौँ. करप्सन जिरो हुनु पनि सबभन्दा ठुलो कुरो हो. हजुर, हामी यी मानिसहरूबाट भ्रष्टाचार सुन्न चाहँदैन र भ्रष्टाचार हुँदैन, यो कुरामा चाहिँ हाम्रो सरकार क्लियर छ.
0: हजुर, त्यो सम्भावना देख्नुहुन्छ, जस्तै करप्सन जिरो हुने सम्भावना?
1: होइन, करप्सन जिरो हुँदैन भनिन्छ होइन, फेरि चाहिँ त्यो मनगणन्त कुरा पनि गर्नु भएन. अहिले 90% करप्सन छ भने त्यो करप्सनलाई 10%मा जान सकिन्छ. पैसा खानु मात्रै करप्सन रहन्छ होइन, करप्सनका विभिन्न प्रक्रियाहरू हुँदो रहेछन्, नीतिगत भ्रष्टाचारका कुराहरू छन् हगि, तपाईँको झुटका कुराहरू छन् होइन, यो गर्छु भनेर त्यो नगर्नु पनि त्यो पनि करप्सन हो. त्यस कारणले गर्दाखेरि हामीले यो करप्सनलाई 10%मा जान सकिन्छ र यो मुलुक बन्छ. यो मुलुक धेरै पोटेन्सियल छ, सम्भावना बोकेको देश छ, र हामीले यो सरकारलाई साथ दिनुपर्छ. यो युथहरूलाई, यी युथहरू पनि हाम्रै यिनै पुराना आदरणीय व्यक्तित्वहरूका छोरा, भतिजा, भाइहरू हुन्. यी कोही चाहिँ होइन तपाईँको कुनै चाहिँ सौतेला आमाका छोराछोरीहरू पनि होइनन्, यी बाहिर ग्रह नक्षत्रबाट आएका मान्छेहरू पनि होइनन्. यिनीहरूलाई उहाँहरूलाई चाहिँ रेस्पेक्ट छ, सम्मान छ, उहाँहरूले धेरै चाहिँ यो त्याग गर्नुभएको छ, तपस्या गर्नुभएको छ, जेल नेल खानुभएको छ, तर देशलाई समृद्धि र निकास दिनको लागि उहाँ असमर्थ भएको कारणले गर्दाखेरि अब उहाँहरूको आशीर्वाद चाहिँ यो पुस्तालाई चाहिएको छ.
0: हजुर, अहिले यहाँले भने जस्तै हाम्रा छिमेकी दुई राष्ट्रहरू अत्यन्त समृद्धिको यात्रामा अगाडि बढ़िरहेको यो अवस्थामा हामीले यो जुन युवा नेतृत्वले नेपालको राजनीतिमा कस्तो खालको परिवर्तन ल्याउन सक्छ?
1: अब हजुरको मलाई के लाग्छ भन्दाखेरि अब निकट भविष्यमै चाइना फर्स्ट अर्थतन्त्रको यात्रामा अगाडि बढ़िरहेको छ र भारत थर्ड या फोर्थमा चाहिँ आउनेवाला छ. र तपाईँको चाहिँ देश समृद्ध हुनको लागि पपुलेसनले ठूलो महत्वपूर्ण भूमिका राख्दो रहेछ. जति धेरै पपुलेसन हुन्छ त्यति धेरै ट्रेड हुन्छ, व्यापार हुन्छ, खपत हुन्छ, उत्पादनलाई चाहिँ खपत हुन्छ होइन. त्यस कारणले गर्दाखेरि यो हाम्रो इनर्जी हो, यो हाम्रो शक्ति हो. हामी दुई ढुङ्गा बीचको तरुल होइनौ कि हामी दुई ढुङ्गा बीचको हीरा हौ. यो हीरालाई चाहिँ हामीले के गर्नुपर्छ, चम्काउनुपर्छ, अझ यसलाई चाहिँ दिव्य बनाउनुपर्छ, भव्य बनाउनुपर्छ, सुन्दर बनाउनुपर्छ. र यो दुईटा चाहिँ छिमेकी राष्ट्रहरूसित हामीसित कसैसित नै ढल्किन जरुरी छैन, कसैसित नजिक भएर कसैलाई अपमान गर्नुपर्ने छैन, किनभने हाम्रो चाहिँ पञ्चशीलको सिद्धान्तमा हाम्रो असम्बन्ध राष्ट्र नीति छ होइन. त्यस कारणले गर्दाखेरि हामीले चाहिँ एकदमै हजुरको यी दुईटा देशलाई चाहिँ साथमा लिएर यी देशहरूसित चाहिँ सहजीकरण गरेर यी देशहरूलाई नचिडाइकन हामी चाहिँ हाम्रो चाहिँ यात्रामा, हाम्रो प्रगतिको यात्रामा मार्ग प्रशस्त गरेर अगाडि बढ्नुपर्छ. र म चाहिँ नेपालको बाटो दुईटा चाहिँ छिमेकी राष्ट्रको बीचमा हामी बोर्डरमा छौँ. यो कम्तीमा पनि पाँचवटा नाकाहरू यी दुईटा देशको बीचमा चाहिँ खुलेर हामी चाहिँ यो बीचमा बसेर हामीले चाहिँ पर्यटनको हिसाबमा अथवा व्यापारको हिसाबमा चाहिँ हामीले चाहिँ सहजीकरण गर्नुपर्नेछ. तपाईँ कल्पना गर्नुहोस्, 1% मात्रै हामीले चाहिँ यी दुईटा छिमेकी राष्ट्रबाट हामीले पर्यटन भित्राउन सक्यौँ भने कति हुन्छ? केही नभए झन्डै झन्डै हामी चाहिँ तीन करोड चाहिँ पर्यटकहरूलाई नेपालमा लिएर आउन सक्छौँ। दस वर्षको कल्पना गर्नु भने के हुन सक्छ, यहाँ घर घरमा चाहिँ हामीले रोटी बेच्नुपर्ने हुन्छ, यहाँ घर घरमा हामीले मोमो र चाउमिन भुट्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यति धेरै ठुलो सम्भावना छ। अब फेरि ठ्याक्कै यो चाहिँ अहिले तुरुन्तै हुँदैन, यसको चाहिँ धेरै कुराहरू छन् होइन। अहिले हामीले युवाहरू भनिरहँदा यो युवाहरूको जोसले मात्रै हुँदैन, ती आदरणीय अग्रजहरू जसले चाहिँ होइन उनीहरूले वृद्ध भए पनि उहाँहरूको सोचले, उहाँहरूको प्रेमले, इमान्दारिताले गर्दाखेरि उहाँहरू अझै युथ हुनुहुन्छ। मैले समाजमा कैयौं आदरणीय व्यक्तित्वहरू देखिरहेको छु जोसित चाहिँ मार्ग निर्देशन गर्ने, डाइरेक्सन गर्ने, तपाईँको चाहिँ सन्तुलित तरिकाले अगाडि बढ्नुपर्छ भन्ने, त्यो चाहिँ युवाको ऊर्जालाई चाहिँ तपाईँको चाहिँ राम्रो तरिकाले चाहिँ सहजीकरण गरिदिने आदरणीय अग्रज व्यक्तित्वहरूलाई पनि म सम्झिन चाहन्छु। र उहाँहरूको साथ र सपोर्ट भयो भने युवाहरूको ऊर्जा जोसको साथमा चाहिँ यो देशलाई रूपान्तरण गर्न सकिन्छ।
0: हजुर, केही समय अगाडि भनौँ न, यो जेएनजी आन्दोलनभन्दा पहिला चाहिँ राजनीतिमा युवाहरू लाग्नै हुँदैन जस्तो होइन, अलिकति राजनीति भनेको त फोरी गेम हो, हामी आफै बच्चा हुँदाखेरि पनि धेरै त्यो खेलियो, अहिले फेरि भत्तै राजनीतितर्फ युवाहरूको आकर्षण बढेको छ, यो चाहिँ के कारणले बढ्यो होला जस्तो लाग्छ?
1: मलाई लाग्छ भने यस विषयमा कोही त राजनीतिमा छ, कसैले त राम्रो काम गरिरहेको छ होइन। आदरणीय अग्रज व्यक्तित्वहरू राजनीतिमा आउनुभएको छ, धेरै दुःख गर्नुभएको छ, जेल खानुभयो, नेल खानुभयो होइन, उहाँले धेरै सेक्रिफाइस गर्नुभएको छ, ठिक छ, उहाँहरूले गर्नुहुन्छ, राजनीति उहाँहरूको पाटो हो, उहाँले जे गर्नुहुन्छ बेस्ट गर्नुहुन्छ। हामी वेटिङमा थियौँ र युथहरू वेटिङमा थिए, समयका गतिहरू अविरल बग्दै गए तर चाहिँ के भन्दाखेरि तात्विक भिन्नता केही पनि प्राप्त भएन। अन्याय, अत्याचार, दुराचार, पापाचार, हजुरको चाहिँ रोजगारका चाहिँ अवस्थाहरू, अनि यस्तो भइसक्यो कि अब युथहरूलाई यो देशमा बसेर केही पनि हुँदैन, यो देशमा केही पनि छैन, यो देश हाम्रो लागि होइन होइन। आज हामीले हेऱ्यौँ भने प्लस टू पढ्ने बित्तिकै हरेकको सपना छ यो देश छोडेर चाहिँ परदेश जाने। त्यो परदेश हामीले के बुझ्न जरुरी छ, त्यो परदेश पनि कसैले बनाएको देश हो, त्यो परदेशमा जति सम्भावना छ त्यो बनायो भने हाम्रो देशमा हुन्छ, त्यहाँ पनि कुनै परमात्मा आएर तथास्तु गरेर त्यो भएको होइन नि त। त्यस कारणले गर्दाखेरि जब युवाहरूमा यो चेतनाको डेभलप भयो, जब युवाहरूले यो कुरालाई बुझे, ओहो हामीभन्दा चाहिँ नालायक मान्छेहरूले राज्य सत्ता हाँकिरहेको रहेछ, हामीभन्दा चाहिँ नबुझेको मान्छेहरूले राज्य सत्ता हाँकिरहेको छ, हामीलाई त गफ मात्रै दिइरहेको छ, अब यो राजनीतिमा हस्तक्षेप गर्नुपर्ने हुन्छ, राजनीतिको विकल्पको रूपमा उदय भएर

0: त्यो मौका दिउँ भनेर हरेक नेपाली नागरिकले हालेको मत हो र यो देशको विजय हो, यो नागरिकको विजयको रूपमा मैले लिएको छु। यो केवल घण्टीको मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै विजय होइन, राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चाहिँ एउटा चाहिँ तपाईँको यो एउटा सहजीकरण गर्ने एउटा पार्टीको रूपमा मात्र स्थापित हो, तर यो देशको विजय भएको छ र यो चिजलाई हाम्रो नेतृत्वहरूले हाम्रो चाहिँ तपाईँको चाहिँ आदरणीय व्यक्तित्वले बालेन सरकार अथवा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले जनताहरू कसरी माचिरहेका छन्, के खाइरहेका छन्, कसरी अगाडि बढ़िरहेका छन्, भूमिमा के भइरहेको छ, यो सबलाई गम्भीर तरिकाले मनन गरेर होइन हजुरको चाहिँ चरणबद्ध रूपमा ती प्याकेजहरू ल्याउँदै जानुपर्ने हुन्छ। सरकारले चाहिँ ती भूमि मान्छेहरूलाई छुनुपर्ने हुन्छ। घरेको घरमा अब चाहिँ चुलो बल्ने वातावरण हुनुपर्छ, रोजीरोटीको ग्यारेन्टेड हुनुपर्छ। तर हामी आत्तिएका छैनौँ किनभने बिस्तारै हुने कुराहरू हो, तर त्यसमा फोकस चाहिँ त हुनु पर्यो नि त हगि, फोकस नभए त हुँदैन नि त। किन भन्दाखेरि उनीहरूले गरेनन् भनिरहँदाखेरि हामीले के गर्यौं भनेर अबको छ महिनामा प्रश्न सोधिन्छ हामीलाई, अबको एक वर्षमा हामी चाहिँ प्रश्न सोधिन्छ। हामी त अहिले उत्तर दिने ठाउँमा छौँ, त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यो जीवन भनेको मरेर जाने जिन्दगी हो, यो जीवन एकदम छेडभङ्गुर छ, यो पानीको फोका जस्तो छ हगि, र यो जीवनलाई सफल बनाउनको लागि र परलोकलाई पनि सफल बनाउनको लागि पनि हामीले इमानदारिताको साथ आफैले आफैलाई चाहिँ झाँकेर आफैले आफैलाई गहिराईबाट हेरेर हामी कर्ममा लाग्यौं भने अवश्य पनि हाम्रो देशका ती छोरी चेलीहरूको आँसु पुछिनेछ, ती बाबु नानीहरूले चाहिँ राम्रो शिक्षा र स्वास्थ्य पाउनेछन्, देश पक्कै पनि राम्रो बन्नेछ। अरू देश बन्छ भने हाम्रो देश बन्दैन र स्योर बन्छ।
1: त्यसको लागि दृढ इच्छा शक्ति चाहियो, देश बनाउनको लागि केन्द्रमा राष्ट्र र नेपाली जनता हुनु पर्यो। अहिलेसम्म कुर्सी र सत्ता भयो होइन, हामीले हुन्छ नि एउटा कर्म कस्तो पनि भयो भने तपाईँ के गर्नुहुन्छ भन्यो भने म राजनीति गर्छु, त्यो त पेसा त होइन नि त होइन। तपाईँको त कर्म त अन्य ठाउँ होला, तपाईँको जीविकोपार्जन गर्ने क्षेत्र अन्य होला, तर हामी कहाँ चाहिँ यस्तो भाष्य सिर्जना गरियो कि त्यो राजनीति गर्ने व्यक्ति, राजनीतिकर्ता अथवा राजनीतिको ठूलो मान्छे भनौँ न, देशलाई पार्टीलाई नेतृत्व गर्ने व्यक्तित्वले केही पनि कामै गर्न नपर्ने खालको भाष्य सिर्जना गर्यौं। त्यो चाहिँ राजनीतिमा मात्रै होइन अन्य क्षेत्रमा पनि लागू हुन्छ। कर्म नगरिकन कर्मण्यवादी कारस्यमा फलितको जाचना भन्छु, यसलाई चाहिँ अब तपाईँहरूले तपाईँको पुस्ताले कसरी चिर्नुहुन्छ?
0: म त के भन्छु भने हरेक लिडरहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ सांसदहरूले मन्त्रीहरूले र अब चाहिँ अगाडि बढ्ने नेतृत्वले हरेक दिन विपसना गर्नुपर्ने हुन्छ। दिनभरिको यात्रा गरिसकेपछि बेलुका सुत्नुभन्दा अगाडि कसैलाई पनि निद्रा लाग्दैन, दिनलाई झाँक्नुपर्ने हुन्छ, कम्तीमा 15 मिनट आँखा चिन्देर हेर्नुपर्ने हुन्छ, आजको मेरो दिन कस्तो भयो, आज मैले कस्ता मान्छेहरूलाई भेटेँ, मेरो कारणले कसैको आँसु आयो कि आएन, मेरो कारणले कसैको चाहिँ भाग खोसियो कि खोसिएन, बरु इच्छा खान तयार हुनुपर्छ। तर हामी सत्य र न्यायको मार्गमा हिँड्नुपर्ने हुन्छ। बिग्रियो कहाँ भन्दा हजुरलेको शब्दलाई सापट्टि लिँदै गर्दाखेरि होइन, हाम्रो पुरानो नेतृत्व पहिला व्यापारी र माफियाको जालमा फँस्यो र उनीहरू चाहिँ चुल्लुमा डुबे, सुख सुविधाको लागि गाडीमा महलमा फँसे र त्यसपछि उनीहरूले आफ्नो राजनीतिलाई, राजनीतिक विरासतलाई जोगाउनको लागि मानिसहरूलाई चाहिँ फुल टाइमर कार्यकर्ताहरू बनाए, दास जस्तो बनाए, गोठालो जस्तो बनाए, उनीहरूलाई चाहिँ केही तपाईँको चाहिँ हुन्छ नि चारो छरिदिने, त्यो चारो खाने बानी भइसकेपछि जिन्दाबाद र मुर्दाबाद गरेर बनियो, तपाईँको चाहिँ के अरे राम्रो र नराम्रोलाई छुट्याउन छोडियो, आफ्नो नेतृत्वले जे भने पनि ठिक छ भनेर हामीले चाहिँ के भनियो, एकदम दास जस्तो व्यवहार गरियो, किनभने हाम्रो घर चलिरहेको थियो, हाम्रो चाहिँ सबै कुराहरू पुगिरहेको थियो। तर हामीले के सोचेन भने ती दूर दराजमा होइन हामीभन्दा बाहिर पनि नागरिकहरू छ, ती नागरिकहरू कसरी बाँचेका होलान्, के खाएका होलान्, उनीहरूको जीविकोपार्जन कसरी गरिरहेका होलान्, होइन किसानले आफ्नो जिन्दगीलाई कसरी चलाइरहेको होला, उसको उत्पादनले चाहिँ त बजार नपाउँदा, उसले समयमा मल नपाउँदा, एउटा व्यवसायले चाहिँ तपाईँको ट्याक्स मात्रै तिर्नुपर्ने, राज्यबाट चाहिँ त्यो व्यवसायहरूले चाहिँ सपोर्ट नपाउँदाखेरि होइन, एउटा महिला चेलीबेटीहरूले चाहिँ तपाईँको चाहिँ दुर्व्यवहारमा पर्दाखेरि, अपराधमा पर्दाखेरि साथ नपाउँदाखेरि त्यो सरकार छ भन्ने यहाँ कसलाई महसुस भएको थियो र यी चिजहरूको चक्करव्यूहमा हामीले धेरै समय व्यतीत गरेका छौँ, हामी धेरै दुःखदायी, हामीले भोग्नु नभोगेको कुरा के छ र अब यी चिजहरूबाट हामीले सिक्नुपर्ने हुन्छ र हाम्रो नेतृत्वले एकदमै गहिरो तरिकाले विश्लेषण गरेर होइन बरु आफूलाई मिटाउन तयार हुनुपर्छ। तर अब कुनै पनि नागरिकको आँखामा आँसु आउनु हुँदैन, कुनै पनि छोरी चेलीहरूको आँखामा आँसु आउनु हुँदैन, अब कुनै पनि बुवा र

0: महिलाहरू अपमानित हुनु पर्दैन। यो देशमा सुरक्षा छ, शान्ति छ, अमन चयन छ, यो देशमा जनताको सरकार छ, यो देशमा प्रेम बात चलिरहेको छ, यो देश नेपाल राम्रो बनिरहेको छ भन्ने कुरा हामी सबैले चाहिँ त्यो भाष्य स्थापित गर्नुपर्छ, त्यो निर्माण गर्नुपर्छ, सबैले सबैदेखि प्रेमिल हुने वातावरण बनाउनुपर्छ। यहाँ चाहिँ आज चाहिँ मान्छेदेखि मान्छे तर्सिनु पर्ने भइरहेको छ, कहाँ अपराध हुने हो, कहाँ चाहिँ घटना घट्ने हो, कहाँ कतिखेर कसले ठग्ने हो, कसले लुट्ने हो, यस्तो त्राही त्राही मामबाट यो देशलाई माथि निकाल्नको लागि अब हामी सबै नागरिकहरू पनि अगाडि बढ्नुपर्ने हुन्छ, हामीले आफ्ना कर्तव्यहरू पनि पूरा गर्नुपर्ने हुन्छ। हजुरको सड़कमा फोहोर फालेर, केराका बोक्राहरू फालेर, कागजका टुक्राहरू फालेर देश कहिले पनि राम्रो हुँदैन, होइन? हरेक चिज हामीले झोला बोक्ने बानी गरौं, होइन? एउटा चाहिँ चकलेटको टुक्रा चाहिँ हामी सबैले सम्हाल्यौँ भने, होइन, हजुरले सम्हाल्नुभयो, उहाँले सम्हाल्नुभयो, मैले करोड़ मान्छेले सड़कमा फालिदियो भने के हुन्छ, त्यो सहर एकदम दुर्गन्धित हुन्छ। तर हामीले आफ्नो टुक्रालाई चाहिँ सम्हाल्न सक्यौँ भने, पकेटमा राख्न सक्यौँ भने हाम्रो देश पनि त सफा हुन्छ नि। त्यस कारणले गर्दाखेरि हामीले सोच परिवर्तन गर्नुपर्ने हुन्छ, हामीले व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ, हामीले चाहिँ चिन्तन र मननलाई परिवर्तन गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि अब नागरिकहरूले पनि आफ्नो दायित्व र कर्तव्यलाई बिर्सिनु हुँदैन, होइन? हामीले चाहिँ सरकारलाई साथ दिनुपर्ने हुन्छ, होइन? हामीले चाहिँ सरकारलाई चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ, किनभने सरकारले जनतासितै लिएर जनतालाई नै दिने कुराहरू हो, होइन? सरकारले चाहिँ तपाईँको चाहिँ मौरीले जस्तै तपाईँको रस लिएर ट्याक्स लिने र त्यो ट्याक्स नागरिकलाई नै फिर्ता गर्ने, त्यो भयो भने ट्याक्स तिर्ने मान्छे पनि ह्याप्पी हुन्छ, खुसी हुन्छ, मैले यो देशलाई योगदान गरेको छु भन्छ, र ती चाहिँ तपाईँको विभिन्न अवसरबाट वञ्चित भएका ती सीमान्तकृति भूमि मान्छेहरूले पनि ती अवसर प्राप्त गर्छन्। त्यो डेलिभरी र लिने कुराको चेक एन्ड ब्यालेन्स भयो भने पक्कै पनि सब कुरा दिव्य हुनेछ, भव्य हुनेछ।
1: अहिले जस्तै आम नागरिकले गरेको अपेक्षा र सरकारले गरिरहेका काम बीचको दूरी बढेको,
0: अलिकति हामीले चाहिँ यसलाई चिर्न पनि सकिरहेको छैन। म चाहन्छु हामीलाई अलिकति प्रसिजर पनि चाहिएको छ, हामीले चाहिँ यी कुराहरूलाई प्रष्ट रूपमा भन्नुपर्ने हुन्छ। संसारमा कोही पनि मान्छे पर्फेक्ट हुँदैन, तर सिक्ने प्रयास गर्नुपर्ने हुन्छ। र मलाई के लाग्छ भने सरकारको नियत चाहिँ साफ छ, नियतवश कसैले नराम्रो काम गर्छ भने त्यो एकदमै दुर्भाग्यपूर्ण हुन्छ, तर कहिलेकाहीँ नजानेर भुलचुकमा गल्तीहरू हुन्छन्, तर त्यो नियत साफ हुनुपर्छ। त्यस कारणले गर्दाखेरि सरकारले गर्न खोजिरहेको छ, सरकार अगाडि बढ़िरहेको छ, र हाम्रा केही कमजोरीहरू भए त्यसलाई हामीले चाहिँ फिर्ता पनि लिइसकेका छौँ। आजको चाहिँ होइन ट्याक्सको सन्दर्भमा त्यो ट्याक्सलाई अलिकति वैज्ञानिक तरिकाले अझ चाहिँ हामीले लचिलो पनि बनाउन सकिन्छ, अझ यस बारेमा सोच्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। हजुरको होइन 200-300 चाहिँ पर युनिट विद्युतमा हामीले चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ सीमान्तकृत एकदमै गरिबहरूलाई चाहिँ 50 युनिटसम्म हामीले फ्री नै गरिदिने, 200-300सम्म चाहिँ हजुरको चाहिँ होइन सहज तरिकाले अहिलेकै तरिकाले चलाइदिने, त्योभन्दा धेरै चाहिँ तपाईँको कति विद्युत खपत गर्ने मान्छेहरू छ, होइन? उद्योगिक व्यवसायीहरू छ, उहाँले कहिले पनि गुनासो गर्नुभएको छैन हामी ट्याक्स तिर्नुपर्छ भनेर। हामीले यसलाई अलिकति नियमन गर्नुपर्ने हुन्छ, चाहिँ हाम्रो सरकारले गरेको काम चाहिँ गर्न एकदमै प्रयास चाहिँ राम्रो गर्नुभएको थियो, केही अलिकति हाम्रो कमजोरी पनि रह्यो, त्यो कमजोरीलाई हामीले स्वीकार पनि गरिरहेका छौँ, सच्याउँदै पनि जान्छौँ, तर ट्याक्स चाहिँ हामी तिर्नको लागि नागरिक तहबाट पनि अभ्यस्त हुनुपर्छ। तपाईँको चाहिँ त्यो वैज्ञानिक हुनुपर्छ, त्यो चाहिँ तपाईँको सुमधुर हुनुपर्छ, ट्याक्स नभइकन त देश चल्दैन।
1: जस्तै राजनीतिक परिवर्तन सँगै अब सुशासन स्थापना गर्नको लागि सबैभन्दा ठुलो चुनौती चाहिँ के देख्नुहुन्छ तपाईँले?
0: सबैभन्दा ठुलो चुनौती चाहिँ हजुरको यो चाहिँ हाम्रो न्यायालयका कुराहरू छन् है, अनि हाम्रो चाहिँ ब्युरोक्रेट्सका कुराहरू छन्। आदरणीय व्यक्तित्वहरू जुन चाहिँ डाडुपनियो लिएर ती ठाउँमा बस्नुभएको छ, यहाँहरूलाई म 10 वटा जोडेर हार्दिक सम्मान नमन कृतज्ञता अर्पण गर्न चाहन्छु। तपाईँ सोच्नुहोस् त, विगतलाई बिर्सिदिनुहोस्, हिजोको दिन के भयो त्यसलाई बिर्सिदिनुहोस्, तपाईँ यस धरतीमा अब कति समय रहनुहुन्छ, अब हामीले राम्रो काम किन नगर्ने? हिजो हजुरहरूलाई बाध्यता थियो होला, दमन थियो होला, निर्देशन थियो होला, तपाईँहरूलाई चाहिँ यो गर्नै पर्छ भन्ने चाहिँ दबावहरू थियो होला, अब तपाईँहरूलाई कसैले पनि दबाव दिँदैन। तपाईँले आफ्नो जीवनलाई सबल बनाउनुहोस्, आफ्नो जीवनलाई दिव्य बनाउनुहोस्, आफ्नो जीवनलाई गजबको बनाउनुहोस्, र तपाईँको छोराछोरीहरूलाई नाति नातिनाहरूलाई पनि यस्तो गर्व होस्, मेरो बुवा सचिव हुँदा, उपसचिव हुँदा, सहसचिव हुँदा, न्यायाधीश हुँदा प्रधान न्यायाधीश हुँदा होइन यस्तो राम्रो काम गर्नुभएको थियो वा ताली बजाओस् त्यो पुस्ताले हजुर हामी त कति दिन रहन्छ र हामी त सब छोड्दै छोड्दै जाने हो कि त्यस कारणले गर्दाखेरि अब चाहिँ समस्या भनेको चाहिँ ब्युरोक्रेट्समा छ न्यायालयमा पनि देखिएकै हो तर चाहिँ के छ भन्दाखेरि अब हाम्रो सत्ता पनि परिवर्तन भएको छ युवा जोस जाँगर पनि चाहिँ मैदानमा आइरहेको छ होइन सबैजना त्यहाँ नराम्रा पनि हुनुहुन्न होइन राम्रो मान्छेहरू पनि त्यहाँ हुनुहुन्छ तर धेरै संख्यामा अलिकति नराम्रो भएको कि भन्ने नेपाली नागरिकहरूलाई लागिरहेको छ अब हजुर हामी सबै सचिने हो हामीले सिक्ने पनि हो र यो देशलाई एउटा मार्ग दिएर अगाडि बढ्नुपर्छ र मरेर जाँदाखेरि पनि सकुन तरिकाले यो सास जाओस् भनेर हामीले सोच्नुपर्छ मैले यहाँलाई यही निवेदन गर्न चाहन्छु
1: यसरी काम गरिरहँदाखेरि आफ्नो भनौँ न जीविकोपार्जनका लागि अगाडिका व्यवसाय होस् अथवा अहिले राजनीतिमा घुमिरहँदाखेरि त्यो अन्तिम सत्य बुझेको व्यक्ति कतिको व्यक्ति हुन्छ
0: यो चाहिँ हजुरको सबैले आत्मबोधको कुरा हो अघि आफैले आफैलाई कसैले ढाँट्न सक्दैन मेरो विचारमा किन भन्दाखेरि हामीभित्र परमात्मा दिव्य छ त्यो जाजलमेज मान्छ अब सबैले राम्रै गर्न खोजिरहनु भएको हुन्छ होइन राम्रो गर्नुपर्ने पर्छ मलाई त के लाग्छ भने हामी हजारवटा गल्ती गर्थ्यौँ भने हामीले सयमा झार्नुपर्छ किनभने मान्छे कमजोरीको पो हो होइन एकदमै तपाईँको दुधले नुहाएको एकदमै गङ्गाजलले नुहाएको हुन्छ भने त म त्यो मान्दिनँ त्यो कुरा होइन सबैले चाहिँ आफैले आफैलाई चाहिँ हजुरको चाहिँ निखार ल्याउने कुरा रहेछ यो जिन्दगी भनेको हामीले एउटा प्रयास गरौँ हामीले एउटा चाहिँ सङ्कल्प गरौँ कि हामी बदलिनुपर्छ तर सुरुवात आफैबाट गर्नुपर्ने हुन्छ र हामीले चाहिँ हाम्रो कारणले कसैले पनि दुर्व्यवहारमा पर्न नपरोस् कसैले पनि लज्जित हुन नपरोस् कसैले पनि दुखी मन गर्न नपरोस् सबैले चाहिँ एउटा गौरवको आत्मगौरवको बोध गर्नको लागि हामीले चाहिँ त्यो मार्ग प्रशस्त गरौं त्यो मार्गमा अगाडि बढौं भनेर म निवेदन गर्न चाहन्छु
1: अहिलेकै अवस्था पनि भनौँ न सरकार युवाहरूको भए पनि त्यो खालको हुटुटी युवाहरूले अब त केही देश बन्छ भन्ने दिमागमा भए पनि तर बाहिर जाने रेस्क्यु चाहिँ घटेको छैन यसलाई चाहिँ हाम्रा युवाहरूलाई चाहिँ यही राख्ने वातावरण कसरी गर्न सकिन्छ त्यो हामीले गर्ने हो कि अथवा उहाँहरूमा पनि एक खालको ऊर्जा केही आउन जरुरी छ कि के देख्नुहुन्छ तपाईँले
0: हाम्रो चाहिँ सरकार प्रधानमन्त्रीज्यूले यो वर्ष हामीले चाहिँ सुशासनको मार्ग प्रशस्त गरौँ पनि भनेर कतिपय ठाउँमा भन्नुभएको छ किन भन्दाखेरि सुशासन सबैभन्दा ठुलो कुरो रहेछ भन्ने कुरा यो चाहिँ दुनियाँ जगतले नै प्रमाणित गरिसकेको छ यसो भनिरहँदाखेरि हामी अरू कुराबाट पछिनु हुँदैन र जहाँसम्म लाग्छ सरकारले कामै नगरेको त छैन नि सरकारले चाहिँ कतिपय नीतिगत कुराहरू चाहिँ अगाडि बढाइरहेको छ कति चाहिँ हजुरको चाहिँ अब संसदमा बहसहरू छेडिन थालिरहेका छन् मतलब बहस यहाँले संसद हेर्नुभएको छ त्यो संसदमा ती कस्ता मान्छेहरू छन् कति अध्ययनशील व्यक्तित्वहरू छ कति ऊर्जावान व्यक्तित्वहरू छ संसदमा कहिले पनि देश र जनताको रोजीरोटीको बारेमा कुरा भएन कहिले जहिले पनि सरकार परिवर्तन मात्रै गर्ने कुराहरू भयो त्यस कारणले गर्दाखेरि अब हामीले चाहिँ आस्था गर्ने त्यो बाटो एकदमै त्यो ढोका खुल्ला भएको छ र रातारात तपाईँको चाहिँ राजमार्गहरू बन्दैनन् रातारात तपाईँको चाहिँ ठुल्ठुला चाहिँ व्यापारिक महलहरू पनि बन्दैनन् रातारात उद्योग धन्दाहरू स्थापित गरेर लाखौं हामीले चाहिँ रोजगारी सिर्जना गर्न सकिँदैन तर त्यसको फर्स्ट स्टेप चाहिँ पाइला त चाल्नु पर्यो नि त्यसको फर्स्ट स्टेप पाइला चाल्ने काम सरकारले गरिरहेको छ अबको पाँच वर्ष भित्रमा हामीले धेरै राम्रा कुराहरू देख्न पाउँछौँ अर्को पाँच वर्षमा हामीले दस वर्षमा एउटा लेभलको सुन्दर देश पाउँछौँ र अर्को दस बीस वर्षमा हामीले चाहिँ सोचेको एउटा चाहिँ लयमा हिँडेको सुरमा हिँडेको सङ्गीतमा हिँडेको यो देश हेर्न पाउँछौँ र हामीलाई चाहिँ तपाईँको एक्सक्युज सरी भन्ने पनि हामीलाई त्यो टाइम छैन मैले बारम्बार भनिरहेको छु हाम्रो नियत सफा हुनुपर्छ हाम्रो नियत सफा छ हामीले गर्नै पर्छ नगरे हुँदैन अब हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र नागरिकको किनभने हामीले जिम्मेवारी लिएर हिँडिरहेछौँ नि त गर्छौँ हामी त सामाजिक मान्छेहरू भएर अगाडि बढिसकेपछि नागरिकहरूको घरको चुलो राम्रोसँग बले कि बलेन त्यहाँको बच्चाहरूले राम्रो शिक्षा र स्वास्थ्य पाए कि पाएनन् यो महत्वपूर्ण कुरा हो र हजुरको चाहिँ जब सबै कुराहरू ठिकठाक हुँदै जानेछ ती व्यक्तित्वहरू चाहिँ फर्किने छन् उनीहरूलाई हामीले त तपाईँ फर्किनुहोस् भनेर प्रेस पनि गर्न मिल्दैन. उसले त्यो कम्पेयर गर्नेछ, म नेपालमा जाँदाखेरि मेरो यो हुन्छ, मेरो हैसियत, मेरो चाहिँ इन्कम यो हुन्छ, मैले यो काम गर्न सक्छु. उसलाई चाहिँ त्यो कन्भिन्स गर्ने इन्भाइरोमेन्ट हामीले तयार गर्नुपर्ने हुन्छ, होइन? र उहाँ गएका मानिस

0: ले कम्पेयर गर्नेछन्, मेरो यहाँको सामाजिक जीवन, त्यहाँको सामाजिक जीवन, यहाँको आमदानी, त्यहाँको आमदानी, त्यो हेर्दै जाँदाखेरि हामीले चाहिँ त्यो खालको देश हामीले बनाउनु छ, त्यो बन्छ, अलिकति समय लाग्छ र त्यो समयसम्म अलिकति समय चाहिँ धैर्यवान गर्नुपर्ने हुन्छ। यदि यो सरकारले चाहिँ करप्सन गर्यो, यो सरकारले लुट्न थाल्यो, झुट बोल्न थाल्यो भने अब जनताहरू त सचेत छन् नि त, त्यस कारणले गर्दाखेरि अबका नागरिकहरूलाई कसैले पनि झुक्क्याउन, थाङ्गामा सुताउन सक्दै सक्दैन। त्यस कारणले गर्दाखेरि सरकारको नियतलाई हजुरहरूले सकारात्मक रूपमा हेरिदिनुहोस् र हामी सबै नागरिकहरू पिल्लर भएर खम्मा भएर राम्रो काम गरेको सरकारको पक्षमा उभिनुपर्छ भने अलिकति कतै चिसो पनि लाग्यो, अलिकति चाहिँ कतै ठिक भइरहेको छैन भन्ने लाग्यो भने खबरदारी गर्नुपर्छ। आलोचनात्मक चेत छ, हामी मान्छे हौ, चेतनाले भरिएको प्राणी हो, हाम्रो चेतनाको बत्ती चाहिँ बाल्नुपर्छ, त्यो भनेको हामीले चाहिँ खबरदारी गर्न जरुरी छ।
1: हजुर, अहिले चाहिँ अहिलेको सरकारलाई चाहिँ के आरोप छ भने प्रक्रिया मिचेर अगाडि बढे अथवा पदीय मर्यादाको ख्याल गरेनन् भन्ने खालको आरोप छ नि, यसलाई के तपाईँले केही चिर्नुहुन्छ?
0: मैले बारम्बार भनेको छु, हामी जानेर गल्ती गर्दैनौँ, हाम्रो नियत खराब छैन, तर हामी सिक्दैछौँ, हामीले सिक्दैछौँ। किन भन्दाखेरि हामीसित त्यत्रो लामो चाहिँ राजनीतिको अनुभव छैन, जसरी हाम्रा आदरणीय अग्रजहरू, हाम्रा काकाहरू, पिताजीहरूको जुन चाहिँ अनुभव छ, त्यो अनुभव छैन। हामी उहाँहरूबाट नै सिक्न चाहन्छौँ, उहाँहरूबाट राम्रा कुराहरू सिक्न चाहन्छौँ। तर के छ भन्दाखेरि यो देश बनाउनु छ, यो देशमा कर्म गर्नुपर्नेछ। अब गफ भाषणले भन्दा पनि एउटा चाहिँ तपाईँको रिजल्ट ओरिएन्टेड तथ्याङ्कको आधारमा, तथ्यको आधारमा यो देशले निकास पाउनुपर्ने हुन्छ र हाम्रो नेतृत्वहरूलाई हाम्रो चाहिँ होइन अब अगाडि बढ्नको लागि पार्टी सभापतिज्यूले पनि एकदम प्रेरित गर्नुभएको छ, प्रधानमन्त्रीज्यूले पनि प्रेरित गर्नुभएको छ, यहाँले देखिरहनु भएको छ होइन, हामीले सिकिरहेछौँ, बोलेर केही पनि हुँदो रहेछ। अब चाहिँ रिजल्ट ओरिएन्टेड कर्म गर्नुपर्दो रहेछ, कामले आफै डङ्का फुट्दो रहेछ, कामले आफै हल्ली खल्ली गर्दो रहेछ भन्ने कुरा चाहिँ हाम्रो प्रधानमन्त्रीज्यूबाट पनि देख्न पाइरहेको छ। तर छोटो समय छ, छोटो समयमा यति छिटै तपाईँहरू नातिनु होला, यति छिटै सरकारको आलोचनामा, विरोधमा पनि नआइदिनु होला। कम्तीमा हामीले धेरै हाम्रा जीवनका धेरै वर्षहरू हामीले चाहिँ व्यतीत गरिरहेका छौँ, धेरै दुर्भाग्यपूर्ण जीवनहरू चाहिँ काली लाग्दा जिन्दगीहरू हामीले बिताइरहेका छौँ होइन। यहाँभित्र चाहिँ खोतल्यो भने होइन, हजुरको चाहिँ भागीरथीका कुराहरू छन्, निर्मला पन्तका कुराहरू छन्, हाम्रा छोरी चेलीहरू चाहिँ रातिको 12 बजे पनि ढुक्क साथ हिँड्ने वातावरण बनाउने कुराहरू छन् होइन। त्यस कारणले गर्दाखेरि अब हामीले भोग्नुपर्ने कुराहरू केही पनि छैन र यो सरकारलाई विश्वास गरौँ, गर्नुभएको छ, किनभने मत पनि खनाइदिनु भएको छ। यो विजय हामी सबैको, नेपाल र नेपालको विजय हो र हामीले चाहिँ कम्तीमा पनि यो सरकारलाई 5 वर्ष हेरौँ,
1: 5 वर्षसम्म सकारात्मक सुझाव दिन सकिने भयो होइन, सकारात्मक घसघचाउन पनि सकियो, आलोचना पनि गर्न सकियो
0: होइन।
1: यो हिसाबले हेर्दाखेरि अहिले तुरुन्तै गरिहाल्नु पर्ने काम चाहिँ के देख्नुहुन्छ?
0: अब चाहिँ हजुरको यो शिक्षा र स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ र हामीले चाहिँ यो स्वास्थ्यमा हाम्रो पहुँचभन्दा हामी चाहिँ त हजुरको गरिबीमै छौँ, यो मध्यम वर्ग भने पनि जे भने पनि हामी एकदमै स्ट्रगल फेजमा छौँ। हाम्रा व्यापार व्यवसायहरू पनि राम्रो तरिकाले भइरहेका छैनन् अनि लगानी गर्न पनि डराइरहेका छौँ, हजुरको चाहिँ उद्यम गर्न पनि हामीलाई डर लाग्छ, कहाँ के हुन्छ, समस्याहरू भइरहेको छ होइन। उद्यमी व्यवसायीहरूलाई चाहिँ सहज तरिकाले चाहिँ प्रवेश गर्ने मार्ग प्रशस्त होस्, व्यापारीहरूलाई आफ्नो लगानीको सुरक्षा गर्ने वातावरण बनोस् र हाम्रा सरकारी अस्पतालहरू त्यहाँ चाहिँ भिड भइरहेको छ, जनताहरू चाहिँ शास्ति पाइरहेका छन्, बिचरा वृद्ध बुबा आमाहरू घण्टौं लाइनमा कुर्नुपर्ने अवस्थाहरू छ र त्यहाँको डाक्टर साहबहरू फेरि क्लिनिक पनि चलाइरहनु भएको छ। त्यहाँ चाहिँ अलिकति चाहिँ त्यो चाहिँ डाक्टर साहबहरूलाई त्यहाँ फुल टाइमर उहाँहरूलाई बरू कति दिनुपर्छ, 2 लाख, 5 लाख, 10 लाख उहाँहरूलाई पुग्ने गरेर दिउँ र त्यहाँ डेस्कहरू चाहिँ धेरै स्थापित गरौँ, त्यहाँ सहज तरिकाले हामीले चाहिँ अस्पतालको पहुँच बनाऊ र नागरिकहरूलाई चाहिँ ती औषधिहरू होइन सर्वसुलभ फ्री नै गर्ने वातावरण गरौँ, किनभने ट्याक्स लिनुपर्छ, ट्याक्स लिनुहोस्, जनताहरू ट्याक्स तिर्नको लागि तयार छन्। कम्तीमा शिक्षा र स्वास्थ्यलाई हामीले चाहिँ एकदमै प्राथमिकता दियौँ भने यहाँबाट चाहिँ हजुरको चाहिँ सुधारको सङ्केत हुन्छ, व्यवसाय र उद्यमीहरूलाई चाहिँ अगाडि बढ्नको लागि प्रेरित गरौँ र अरू रोजगारका सिर्जनाहरू भनेको सरकारले काम गर्दै गर्दै गइसकेपछि त्यो अटोमेटिकली क्रिएट हुँदै जान्छन्, त्यसमा सरकार लागिरहेको छ र जहिले पनि हामीले ती दूर दराजका बस्तीहरू, ती झुप्पडपट्टीहरू जहाँ चाहिँ तपाईँको वर्षाको चाहिँ पानी चुहिएर होइन त्यो घरभित्र चाहिँ बच्चाहरू अहिले पनि सुत्न नसक्ने अवस्था छ, ती विद्यालयहरूमा चाहिँ गुणस्तर शिक्षा छैन, होइन त्यहाँ टिचरहरूलाई नि प्रशिक्षण दिनुपर्ने भएको छ, टिचरहरूलाई नि सिकाउनु पर्ने भइरहेको छ, हामीले चाहिँ यो सब ओभर हिलिङ गर्नुपर्ने भइरहेको छ र शिक्षाका पद्धतिहरू, शिक्षाका नीतिहरू, शिक्षालाई चाहिँ कस्तो बनाउने, यो शिक्षा भनेको काठमाडौँमा पनि हुम्लामा पनि तपाईँको चाहिँ संघुवा सभामा पनि ओखलडुङ्गामा पनि देशव्यापी एउटै किसिमको शिक्षा हुनुपर्छ, त्यो प्राविधिक हुनुपर्छ र त्यो चाहिँ गजबको शिक्षा हुनुपर्छ। छिटोभन्दा छिटो सरकारले शिक्षामा एउटा रणनीति तयार गरोस् र चाहिँ प्रशिक्षण दिएर कक्षा कोठामा पस्नुभन्दा अगाडि आज मेरो बच्चाले के पढ्दैछ, आज मेरो बच्चाले के सिक्छ, आज मेरो चाहिँ यो क्लासमा मेरो बच्चाले आज चाहिँ के प्राप्त गर्छ, त्यो सन्तुष्ट हुने तरिकाले टिचरहरू पनि तपाईँहरू तयारी गर्नुहोस्, पाठ्यक्रम लिएर लेसन प्लान लिएर चाहिँ कक्षा कोठामा प्रवेश गर्नुहोस्। यो चाहिँ दिन काट्ने, यो चाहिँ घाम ताप्ने, यो चाहिँ तपाईँको चाहिँ घरको बाउसो भनेर चाहिँ यो चाहिँ यति मात्रै तपाईँको कर्म होइन, तपाईँहरूलाई चाहिँ सम्पूर्ण शिक्षकहरूलाई म चाहिँ दशौँलाई जोडेर विन्ती गर्न चाहन्छु, हरेक मान्छेले आजको दिन सफल होस् भनेर हामीले कामना गर्नुपर्ने हुन्छ। आजको दिन दिव्य र भव्य बनाउनको लागि तपाईँ गुरु हो, गुरुआमा हो, गुरु र गुरुआमा भनेको त्यो अन्धकारबाट चेतनाको बत्तीमा यात्रा गर्ने वातावरण भएको हुनाले होइन आफ्नै बच्चा जस्तै प्रेम गर्नुहोस् र ती बच्चाहरूलाई चाहिँ केही दिनुहोस् र उसले चाहिँ आफ्नो उज्यालो बाटोमा अगाडि बढ्न सकोस् र सरकारले चाहिँ यो क्षेत्रमा पहल कदमी चालोस्। अन्त्यमा सबैको जय होस्, नेपालको जय होस् र यो देश नेपाल यो स्वर्गको तपोभूमि हो, यो चाहिँ यो दिव्य छ, भव्य छ, जता गयो उतै रमाइलो छ, सुगन्धै सुगन्धले भरिएको हामी सुन्दर देशमा बाँच्न पाएका छौँ, जन्मिन पाएका छौँ। हाम्रो देशलाई नबिगारिदिए मात्रै पुग्छ, त्यस कारणले बिगार्ने काम कसैले पनि नगरोस्, सकिन्छ भने सबैले चाहिँ एक एक इँटा थपौँ, नागरिकहरूले पनि आफ्नो दायित्व र कर्तव्यलाई नबिर्सौं, सरकारले पनि देश र नागरिकले धेरै दुःख पाएका छन् उहाँहरूसित चाहिँ समाहित भएर होइन हामी तपाईँहरूकै सरकार हो, तपाईँभन्दा हामी चाहिँ माथि कोही पनि छैनौँ, ठालु मान्छे यहाँ कोही पनि छैन, हामी सबै चाहिँ साथ साथमा विन गर्ने हो, विजय गर्ने हो, हामी तपाईँको साथमा छौँ भनेर सरकारले पनि त्यो चाहिँ अनुमति दिलाओस् र हाम्रो देश छिटोभन्दा छिटो सभ्य होस्, भव्य होस्, दालर भात खानको लागि खाडीमा दौडिन नपरोस्। यो तपोभूमिमा सबैको जय होस्।
1: हजुरलाई यो समयको लागि धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सो मच, जय होस्। हजुरसित यो मौका पाएँ,
1: धेरै धेरै धन्यवाद छ समयको लागि। पक्कै पनि हामी जहाँ छौँ, जे कर्म गरिरहेका छौँ, त्यो कर्ममा तन मन वचन र कर्मले लाग्यौँ भने त्यहाँ सफलता प्राप्त हुन्छ र त्यहाँ चाहिँ रिजल्ट पनि देखिन्छ। त्यसकारण अघि हाम्रो अतिथिले भने जस्तै नियत सफा हुनु पर्यो र इच्छा शक्ति हुनु पर्यो। आज कस्ता कस्ता देशहरू हामीले कति सामानहरू निर्यात गर्ने देशहरूबाट आज हामी तिनै देशबाट सामान आयात गरेर जिउन पर्ने बाध्यता हाम्रो देशमा भएको छ। त्यसकारण उत्पादनतर्फ जोड दिउँ, सबै नागरिकले केही न केही गरौं र देशलाई समृद्धितर्फ लैजाउ भन्दै यो समय दिनुभएकोमा आजका अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी महानगर कमिटिका सदस्य गुरू प्रसाद परालज्यूलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित कुराकानी गर्नेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9537325575।
4: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट्स।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
1: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
0: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98-11-62-63-983, 98-5-60-52-855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 98-460-59-581,
3: 98-166-15-475।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु

0: नम्बर 13 बाजापाटन सद्भाव टोल, सम्पर्क नम्बर 9560011 86, 9460035111। सम्पर्क नम्बर फेरि एकपटक 9460035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9850628104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508, 0615898488।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट दुर्गाको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू

कि ब्लड फ्लू को संक्रमण देखिएको छैन पशु सेवा विभाग को भनाई। पर्यटक को केन्द्र फेवाताल प्लास्टिक जन्ने फोहोरले कुरूप अब सरसफाई अभियान मात्र पर्याप्त नहुने सरकारवालाहरूको भनाई। रवि लामिछानेलाई भरौतीमा छाड्न आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्षमा नियुक्त विपद व्यवस्थापनमा सरकारको तयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। र एक्यास क्षेत्रमा वर्षमै 30 पर्यटकको मृत्यु, लेक लागेर सबैभन्दा धेरै 25 जनाले ज्यान गुमाए।

যা খবর। पञ्चीमा देखिएको ब्लड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। संघीय काठमाडौँ सदरस्थानीय काठमाडौँ लगायतका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएपछि देशभरका पंक्षी पालन गर्ने किसान समस्यामा परेका थिए। पशु सेवा विभागका अनुसार यही साउन 1 गतेदेखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर एक सुन्दरी जलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। भएका वरपरका क्षेत्रबाट नमूना ल्याएर परीक्षणको काम भइरहेको छ। उहाँले भन्नुभयो, अहिले नियमित नियन्त्रित अवस्थामा छ। ब्लड फ्लू देखिएका क्षेत्रको वरिपरिको नमूना ल्याएर परीक्षण गर्दैछौ। विभागको तथ्याङ्क अनुसार चैत्र 4 गते केन्द्रीय पशु पंक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। त्यस लगतसँगै चैत 6 गते कृषि तथा पशुपंक्षी विभाग मन्त्रालयबाट बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो। मोरङ्गो उर्लाबारी 8 र सुन्दर हरैचा 4 पहिलो पटक ब्लड फ्लू देखिएको हो। गर्मीयाम शुरू भइसँगै फेवातालमा आन्तरिक तथा विदेशी पर्यटकको चलपल बढ़ेको छ। शीतल हावा, तालमा तैरिएका डुवा र हिमालको मनमोहक प्रतिविम्ब अवलोकन गर्न दैनिक हजारौं पर्यटक पोखरा आइरहेका छन्। बेगनासताल, रूपा र पाताले झागोलाई पनि पर्यटकको भीड़ बढ़े पनि फेवाताल नै सबैभन्दा बढ़ी रोजाई बनेको छ। तर पर्यटकको आकर्षणको केन्द्र बनेको फेवाताल अहिले प्लास्टिक जन्य फोहोरले कुरूप बन्दै गएको छ। तालको सतहमा पानीका बोतल, प्लास्टिकका झोला, चप्पल लगायत नकुइने फोहोर तैरिएका छन् भने किनारमा थुपारिएको फोहोरले ड्याम साइड क्षेत्रको सौन्दर्य बिगारेको छ। स्थानीयका अनुसार फेवातालले वर्षौंदेखि ढल मिसावट, अतिक्रमण र प्लास्टिक फोहोरको समस्या झेल्दै आएको छ। सरसफाई अभियानका क्रममा निकालिएको फोहोर समयमै व्यवस्थापन नगरी किनारमै छाडिँदा अभियानले प्रभाव समेत कमजोर बनेको उनीहरूले गुनासो गरेका छन्। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा सहुलियत दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले 2085 साल भदौ मसान्तसम्म लागू हुने गरी दुवै विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्कमा 100% छूट दिने निर्णय गरेको हो। साथै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट प्रदान गरिनेछ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार अन्तर्राष्ट्रिय उडान आकर्षित गर्दै दुवै विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यो निर्णय गरिएको हो। सरकारले लामो समयदेखि अपेक्षा अनुसार अन्तर्राष्ट्रिय उडान हुन नसकेका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन सहुलियतको नीति अगाडि सारेको जनाएको साथै सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले गुठी संस्थानको प्रशासकमा शैलेश राज कुँवरलाई नियुक्ति गर्ने निर्णय गरेको बताइएको छ। बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ। मन्त्री परिषदले मिटर ब्याज पीड़ितसँग साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितलाई अवैध घोषणा गर्ने निर्णय गरेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रविश लामी छानेलाई सरकारी मुद्दामा धरौटी छार्न आदेश दिएका न्यायाधीश वासुदेव आचार्यलाई सरकारले विशेष अदालतको अध्यक्ष पद नियुक्ति गरेको छ। मन्त्री परिषदको बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्ति गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। न्याय परिषदको सिफारिश अनुसार मन्त्री परिषद बैठकले उक्त निर्णय नियुक्ति गरेको हो। आचार्य उच्च अदालत तुल्सीपुरको बुटोल इजलासमा कार्यरत हुनुहुन्थ्यो। मा उहाँ हुँदा र अर्का न्यायाधीश तेज नारायण पौडेलको इजलासले 2082 पुस 3 गते सुनवाई गर्दै सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा धरौटी राखेर छान्न आदेश दिएको थियो।

मनसून सक्रिय भइसँगै विपद व्यवस्थापनमा सरकारको तयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। नेपाली कंग्रेस, नेपाल कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा दर्ता गरेको प्रस्ताव मार्फत सरकारले विपद पूर्व तयारीलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन्। नेपाली कंग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले गत वर्ष मनसूनका कारण 140 भन्दा बढ़ी नागरिकको मृत्यु र 14,000 भन्दा बढ़ी प्रभावित भएको स्मरण गराउँदै यस वर्ष पनि सरकारको तयारी फितलो रहेको बताउनु भएको छ। उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले विपद व्यवस्थापन थप कमजोर बन्ने चिन्ता व्यक्त गर्नुभयो। सरकारले पूर्व सूचना प्रणाली, उद्धार सामग्री, बजेट, जनशक्ति र स्थानीय तहसँगको समन्वयबारे संसदलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ। नेपाल कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण यस वर्ष विपदको जोखिम झनै बढ़ेको उल्लेख गर्दै सरकारले कार्ययोजना बनाएर पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको बताउनु भएको छ। पोखरामा आयोजित एक प्रादेशिक परामर्श कार्यक्रममा सहभागी सरोकारवालाले विवाहको कानूनी उमेर 20 वर्षबाट घटाएर 18 वर्ष कायम गर्न सरकारलाई सुझाव दिएको छ। राष्ट्रिय मानवाधिकार आयोग, गण्डकी प्रदेश र गर्ल्स नट वाइडर्सको सहकार्यमा आयोजित बाल विवाहको मानव अधिकार उपयोगमा पार्ने प्रभाव सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रममा नागरिक समाज, सरकारी निकाय, राजनैतिक दल, शिक्षक, महिला तथा बाल अधिकार कर्मी र किशोर किशोरीले यस्तो धारणा राखेका हुन्। उनीहरूले हालको 20 वर्ष व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको र अन्तर्राष्ट्रिय अभ्यास अनुसार 18 वर्षमै विवाहको कानूनी अनुमति दिनुपर्ने बताएका हुन्। राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाले 20 वर्षको उमेर सीमा सामाजिक जटिलताका कारण भएको बताउनु भएको छ। प्रेम विवाहलाई जबरजस्ती विवाहका रूपमा व्याख्या गरी पनि बलात्कारका मुद्दा दर्ता हुने र यस्ता घटनामा अन्तर्जातीय विवाह तथा दलित समुदायका युवक बढ़ी प्रभावित हुने गरेको उहाँको भनाइ रहेको छ। सहभागीले बाल विवाह रोक्न जनचेतना अभाव, यौन तथा प्रजनन शिक्षाको कमी, कानूनी कार्यान्वयन कमजोर हुनु र दोषीमाथि प्रभावकारी कार्यवाही नहुनुलाई मुख्य चुनौती औंल्याएका थिए। सिद्धार्थ क्लब पोखराले आफ्नो 42 वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रमकामा आश्रितलाई भोजन गराएको छ। क्लबले पोखरा 17 सोरेपाटन स्थित मानव सेवा आश्रममा रहेका 90 आश्रितलाई खाना खुवाएको हो। कार्यक्रमका सभाध्यक्ष एवं सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकालदेखि नै क्लबले बाल बालिका शिक्षा र महिला सशक्तिकरण, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। क्लबको 42 वार्षिक उत्सव मनाउन पाउँदा खुशी व्यक्त गर्दै संस्थालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने

गरिरहेका छौं। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। साउन एक गतेदेखि बर्ड फ्लूको संक्रमण नदेखिएको पशु सेवा फोहोरको कुरूप अब सर सफाई अभियान मात्रै पर्याप्त नहुने सरोकारवालाको भनाई। प्रोत्साहन गर्न गौतम बुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। रवि लामिछानेलाई धरौटीमा छान्न आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष नियुक्त। र एक्याप क्षेत्रमा वर्षमै 30 पर्यटकको मृत्यु लेख लागेर सबैभन्दा धेरै 25 जनाले ज्यान गुमाए।

0: छ। प्राविधिक साथका लागि गोविन्दलाई धन्यवाद। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो अर्को समाचार बुलेटिन दिउँसो 1 बजे खबर सँगै आउनेछ। हामी सँग सफलताको पाइलामा अब केही बेरमा तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न लोकगीतहरू।
1: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
2: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
2: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
1: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: नमन लायो।
6: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
7: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि। भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
6: सम्पर्क
7: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साइनरिला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
8: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट्स।

0: यो खटारले फेरि टेन्सन दियो।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन, कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663, 98122444।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासपारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-83-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न एम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टडी एब्रोड जोसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 कर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

संसार धन्दा माथि के छ आत्माको वजन पनि त नापिएर ग्रहदेखि जीव जीवदेखि अरूसम्म बसेको छ उतै चित्र छापिएर पाठी थिए माथि के सर छ उतै करुणाको साथ जीवन डर छ परमात्माको रा पनि

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा दुई बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846-59581
7: 9116-15475
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुल्सरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: थुप्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन है हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको म त सोचा सोचा हैरानै भइसकेँ
1: के चिन्ता लिन्छ हौ यस्तो सानो कुरामा नि जिरो किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
2: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98 5 60 23 461 98 2 66 0 6 9 8

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
7: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
9: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
5: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
5: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-2127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना।

0: शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: Studio time.
3: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846054051।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011713।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061541984, 541985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: तो के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97050 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
5: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
6: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर्न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860 28575 98067 15947 98560 32575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 98560 2325 98086 35480। साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462 89 99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639 0632, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615 74 225, 98560 21 440, 98560 60 127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: आन्टी दिनुस् चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल चिया राखनी भित्र जा, यहाँ अस्मिता तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सर, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानुनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: ताऊजी जुस पाउन।
1: ल लिनुस जुस।
0: छोरी एकैछिन सामान लिँदै गर है।
2: हस मामु। खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे। अंकल यो त डेट एक्सपायर भएको होइन र?
1: किन हुनु नि नानी, तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ?
2: के भयो छोरी? मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ।
0: खै खै हेर ल हो त रहेछ। तपाईँ हामीलाई हेप्नु भएको, राख्नुहोस् तपाईँको जुस। अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला। बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ, म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क पिस्टल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी पिस्टल भेटनरी सेन्टर
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
3: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98171-87488
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
4: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
5: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 98460-66642 98-60-41081 तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनसादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनसादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनसादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनसादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्नु न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: सरिता ए सीता तिमीले बच्चालाई बेला बेलामा खोप लगाएकी त छौ नि
1: मेरो बच्चा त ठिकै छ नि किन खोप लगाइराख्नु पर्यो
0: ल त्यसो भनेर कहाँ हुन्छ बच्चालाई त बेला बेलामा खोप लगाइरहनु पर्छ अनि बल्ल पो भविष्यमा विभिन्न रोगसँग लड्ने क्षमता हुन्छ
1: ए हो र मलाई त थाहा नै थिएन अबदेखि त म पनि मेरो बच्चालाई विभिन्न समयमा लगाउनु पर्ने खोप नजिकैको ओडा कार्यालयमा लगेर लगाइराख्छु नि
2: नवजात शिशुहरूलाई बेलैमा खोपहरूमा ध्यान नदिँदा पछि पछुताउनु पर्ला त्यसैले बेलैमा सचेत बनौ
3: जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा, मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846059581
1: 9166175।
4: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा 2 वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर, घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस।
5: कन्ट्याक्ट 0615530050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोच्दा सोच्दा हैराने भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9862640968।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-63-2 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165746068 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
7: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161549485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्नचोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668-66353, 98122-44584।
6: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
7: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
8: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98562-23461, 98266-0698।
5: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वरमणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
9: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
5: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझने सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: स्टुडेन्ट भिजा में जापान जान चाहने का लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिंग को दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: हेलो
2: सरु सन्चै छौ?
1: हजुर सन्चै, कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: कुक, वेटर, बारम्यान, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस र भाषा लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने,
3: तालिम लिने सम्पूर्णका लागि कान्तिपुर एक्स क्लबद्वारा रोजगार ग्यारेन्टी।
4: तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दर मार्ग चुक्लाढुङ्गा UF43 कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-537-915, 061-540-884।
0: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विदाको सदुपयोग, रेडियो सफलता, सफलता मिडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मास पार, रेडियो सफलता 103.4 MHz, सम्पर्क नम्बर 061-452-966, 98-460-00851, 98-067-045-67। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।

0: मैले त अब विदेश सोचिसके
1: सुख दुःख यतै गरे भइहाल्छ नि
0: मेरो त सपना ठुलो छ म त जान्छु नि
2: विदेश जाने थुप्रै उपायहरू छन् तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका